0: सदस्यमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिटी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासिकमा अर्थतन्त्र 4% बढ़ने अनुमान गरिएको छ। वृद्धि दर निर्माण क्षेत्रको 2.38%, उद्योग क्षेत्रको 1.44% र विद्युत तथा ग्यास क्षेत्रको 24.36% पुग्ने अनुमान गरिएको छ।
3: सत्तापक्षकी सांसदहरूको तीव्र असन्तुष्टिका बीच छानबिन गरी पूरक बजेट ल्याउने गरी मंगलबार प्रदेशसभा प्रस्तुत बजेट पारित भए पनि सत्तापक्ष दलभित्र भने विवाद चर्किएको छ। सत्ता घटक नेकपा एमालेका पूर्व मन्त्री समेत रहेका एक सांसदले पदबाटै राजीनामा दिएका छन्। प्रदेशसभा बैठकमा बजेट पारित हुँदा असन्तुष्टि व्यक्त गर्दै अनुपस्थित रहेका थापा लगायतका अर्का सांसद धर्मराज पाठकलाई एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले स्पष्टीकरण सोधेको छ भने प्रदेशसभा सामाजिक विकास समितिको सभापति समेत रहेका पाठकको पद समेत खोज्ने निर्णय संसदीय दलको बैठकले गरेको छ।
2: सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ़दो आकर्षणलाई थप मजबूत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत देशभरका 109 वटा ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो।
3: यस वर्षको मनसून सरदरमिति भन्दा 12 दिन ढिलो गरी बुधबार नेपालका बाँकी भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सामान्यतया नेपालबाट अक्टोबर 2 मनसून बाहिरिने गर्छ, तर यस वर्ष अक्टोबर 14 मात्रै मनसून पूर्ण रूपमा बाहिरिएको छ। पछिल्ला वर्षहरूमा मनसून बाहिरिने क्रम क्रमशः ढिलो हुँदै गएको देखिन्छ।
2: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र निजी क्षेत्रलाई आशय पत्र दिने तयारी भइरहेको बताएका छन्। बुधबार मन्त्रालयमा 6 महिनाको समीक्षा गर्दै ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने उद्देश्यसहित विद्युत उत्पादन प्रसारण बजार विस्तार र आन्तरिक खपत वृद्धिलाई एकीकृत रूपमा अघि बढ़ाइएको उनले बताएका छनृ।
3: गरिमा विकास बैंकको 20 वार्षिक साधारण सभा तथा सोमबार पोखरामा सम्पन्न भएको छ। साधारण सभाले शेयर धनीलाई हाल कायम चुक्ता पूँजीको 10% बोनस शेयर र 10% नगद लाभांश, प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित गरी कुल 20% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
2: काठमाडौँ उपत्यकाभित्रका प्राय सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड़ लागेको छ। दशैं नजिकै गर्दा खास गरी शहरी क्षेत्रका बोटाइटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशाल बजार, सुन्दरा, खिचापोखरी, नयाँ सड़क, बाग बजार, दिल्ली बजार, बानेश्वर, पुतली सड़क लगायतका क्षेत्रमा लुगाफाटा र आवश्यक सरसामान खरिद गर्नेको चहल पहल बाक्लो रूपमा रहेको पाइएको छ।
3: अब शेयर बजार पछिल्ला 5 कारोबार दिन निरन्तर बढ़ेर नेप्से परिसूचक फेरि 2600 बिन्दुमाथि पुगेर बन्द भएको छ। बुधबार 0.82% अर्थात 21.32 अंक बढ़ेर नेप्से 2621.26 बिन्दुमा बन्द भएको हो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%,
3: विशेषताहरू ₹3 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पर्वमा छुटीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेगौली सेराईको यात्राको मौका पनि। सुजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स युवै गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट युवै भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ, तर युवै सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदैछ।
3: अब खेल र खेलाड़ीका खबर। नेपालले आईसीसी पुरूष क्रिकेट विश्वकप लीग दुईमा ओमानलाई उसकै घरेलु मैदानमा हराउँदै अंक तालिकाको छैठौं स्थान बलियो बनाएको छ। जितसँगै नेपालले 34 खेलबाट 28 अंक जोडेको छ, तर सन् 2027 को एक दिवसीय विश्वकपमा सोझै छनौट हुने नेपालको सम्भावना भने समाप्त भइसकेको छ।
2: अब विचार तथा विश्लेषण। विदेश मोहकी बाध्यता युवालाई स्वदेशमा रोक्ने अबको बाटो शीर्षकमा खबर अभियान दिल्लीमा रविन सुवेदीको विचार छापिएको छ। भूमण्डलीकरणको युगमा पूर्ण रूपमा विदेश जाने युवाहरूलाई रोक्न नसकिए तापनि सरकार तथा समाजको कारणले विदेशी नबाध्य युवाहरूलाई भने केही हकसम्म रोक्न सकिन्छ। शिक्षामा सुधार, रोजगारी सृजना, उद्यमशीलता प्रोत्साहन, व्यवसायको सुरक्षा, सामाजिक चेतनाको स्तर वृद्धि र सुशासन मार्फत युवाहरूलाई नेपालमै अवसर दिन सकिन्छ। तथ्य जनशक्तिको अभावले गर्दा समग्र उत्पादनमा कमी आएको देखिन्छ, जसले गर्दा देशको समग्र विकास योजनामा नकारात्मक असर परेको देखिन्छ। अहिलेका युवाले भन्ने बित्तिकै काम हुनुपर्छ भन्ने छन्, तर वास्तविकतामा त्यो अझै सम्भव भएको छैन। दशक पछिको बहुमत प्राप्त सरकारले बड़ो सूझबूझका साथ अलि परिपक्क बनेर काम गर्दा आम युवामा आत्मविश्वास बढ़न जान्छ। कहिले मूल्य अभिवृद्धि कर लगाउने, बिना कारण मानिसहरूलाई धरपकड गर्ने, निर्णय हतारमा गर्ने अनि पछि त्यसलाई सच्याउने गरेको देखिन्छ। सरकार अलि अस्थिर हो कि भन्ने आम मानिसहरूको बुझाइ छ। नेपालको तुलनामा विदेशमा आफ्नो वृद्धि, विकास तथा आफ्नो सपना पूरा गर्न सकिन्छ भन्ने सोच अहिलेको पुस्तामा बढ़ी देखिएको छ।
3: मुलुकप्रतिको समर्पण कि सत्ता स्वार्थ शीर्षकमा बद्री अर्यालको विचार नागरिक दैनिकमा छापिएको छ। नेपाललाई आज पुराना अनुहारको पुनरावृत्ति होइन, राजनीतिक संस्कारको रूपान्तरण चाहिएको छ। पदको उचाइभन्दा नैतिकताको उचाइ ठूलो हुनुपर्छ। सत्ता प्राप्त गर्ने क्षमताभन्दा सत्ता जनताको हितमा प्रयोग गर्ने प्रतिबद्धता महत्वपूर्ण हुनुपर्छ। नेतृत्वको वास्तविक सफलता आफू सधैँ अगाडि रहनुमा होइन, आफूपछि आउने पुस्ताले अझ राम्रो नेतृत्व दिन सक्ने वातावरण निर्माण गर्नुमा हुन्छ। नेपाली राजनीति सामु एउटै निर्णायक प्रश्न छ। हाम्रो नेतृत्व मुलुकप्रतिको समर्पणबाट निर्देशित छ कि सत्ता स्वार्थबाट? यसको उत्तर भाषण, घोषणा पत्र र राजनीतिक दावीले होइन, नेताहरूको आचरण, निर्णय, जिम्मेवारी हस्तान्तरण र जनताले अनुभूति गर्ने परिणामले दिनेछ।
2: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, त्यसपर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खिमबमका साथ

पहिलो समय सूचक अहिले बिहानको 6 बज्यो AM यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: सरकारबाट अनुमोदन, प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर्न मुख्यमन्त्रीहरूको माग।
1: काठमाडौँ प्रहरीमा मात्रै मिटर ब्याज सम्बन्धी 1400 भन्दा बढ़ी उजुरी। सुदूरपश्चिमको बजेटका कारण एमालेभित्र चर्कियो विवाद। चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि।
0: जंगली जनावरले अन्नबाली सखा पारेपछि बाँकेका किसान बेसार खेतीमा आकर्षित। प्लाई दुबईले 7 महिना थप्यो पोखरा दुबई उडान तालिका। काठमाडौँ उपत्यकाबाट मात्रै बस्नेका लागि 3 दिनमा 1 लाख भन्दा बढ़ी यात्रु उपत्यकाबाट बाहिरिए।
1: कंगोमा इबोला संक्रमणबाट 4000 भन्दा बढ़ी नागरिकको मृत्यु। रोजगार र लगानी बढ़ाउन यूएनडीपीको पहल। साउदी अरबमाथिको आक्रमणले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने आईएमएफको चेतावनी।
0: र नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा रुबिन महर्जन र इभाना थापालाई स्वर्ण। दशौं राष्ट्रिय खेलकुदमा 32 खेलमै बागमतीका 600 भन्दा बढ़ी खेलाड़ी सहभागी हुने। तामझाम बिना एसियाडका पदक विजेता खेलाड़ी पुरस्कृत।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा संसदीय सुनवाई समितिबाट 2 जना प्रस्तावित राजदूतका लागि प्रस्तावित व्यक्तिको अस्वीकृत भएको र 10 जनाको अनुमोदन भएको प्रसंग।
1: सरकारले राजदूत नियुक्तिका लागि 4 महिना अघि क्षमतावान योग्य र अनुभवी व्यक्तिको खोजी गर्दै सार्वजनिक सूचना जारी गर्यो। त्यसपछि 4000 भन्दा बढ़ी आवेदनले त्यति ठूलो संख्यामा 13 जनाको नाम छनौट गरेर मन्त्रिपरिषद बैठकले 2 असोजमा संसदीय सुनवाईका लागि पठायो। संसदीय सुनवाई समितिले सुनाईका क्रममा महिला हिंसा, आर्थिक लेनदेन, स्वार्थको द्वन्दको विषय उठेपछि 2 जनालाई अस्वीकृत गरिदिएको छ। अर्का 1 जनाका विषयमा भने स्वार्थको द्वन्दबारे थप बुझ्नुपर्ने भन्दै होल्ड गरिदिएको छ। संसदीय सुनवाई समितिको हिजोको बैठकले साउदी अरबका लागि प्रस्तावित राजदूत गिल बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम अस्वीकृत गरेको हो। स्वार्थको द्वन्दको आरोप लागेका जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाका विषयमा भने निर्णय हुन सकिरहेको छैन। बाँकी 10 जना संसदीय सुनवाई समितिबाट अनुमोदन भएका छन्। संसदीय समितिले प्रस्तावित 2 राजदूतको नाम अनुमोदन नगरेपछि सरकारको सिफारिशमा प्रश्न उठेको छ। राष्ट्रपाको सरकारले गरेको सिफारिशलाई राष्ट्रपाकै सांसदको बहुमत रहेको संसदीय समितिले अस्वीकृत गरिदिएको हो। संसदीय सुनवाई सम्पन्न भइसकेपछि सो विषयमा जानकारी गराउँदै समितिका सभापति बोधनारायण श्रेष्ठ

0: karena masih mengenai satu sahli mengenai
1: अब बड़ा विसंगको प्रसंग दशैं र तिहार नजिकै गर्दा घर फर्किने यात्रीको चाप काठमाडौँ उपत्यकाका निकास द्वारमा उल्लेखनीय रूपमा बढ़न थालेको छ। घटस्थापनाको दिन सोच 25 गतेदेखि 27 गतेसम्म 3 दिनमा मात्रै उपत्यकाबाट 1,87,774 जना यात्रु बाहिरिएका छन्। यही अवधिमा उपत्यकाभित्र भित्रिने यात्रुको संख्या 1,17,614 रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले उहाँका अनुसार तीन दिनमा उपत्यकाबाट बाहिरिने यात्रीको संख्या भित्रिने भन्दा 70,160 बढ़ी छ। बसुङ नजिकै गर्दा उपत्यकाबाट घर जाने यात्रीको चाप दिन प्रतिदिन बढ़िरहेको पनि उहाँले बताउनुभयो। विशेष गरी असोज 27 गते बाहिरिने यात्रीको चाप एकैपटक उल्लेख्य रूपमा बढ़ेको छ। उहाँका अनुसार असोज 25 गते उपत्यकाबाट 8,526 सवारी साधनमा 52,827 यात्री बाहिरिएका छन्। तीन दिनमा उपत्यकाबाट कुल 27,668 सवारी साधन बाहिरिएका छन् भने 24,635 सवारी साधन उपत्यकाभित्र प्रवेश गरेको पाइएको छ। बाहिरिएका यात्रुमध्ये 69,099 जना महिला र 1,18,685 जना पुरूष रहेको पनि प्रहरीले जानकारी दिएको छ। यात्रुको चाप बढ़ेसँगै सड़क सुरक्षा पनि कड़ा बनाइएको प्रहरीले दावी गरेको छ। असोज 25 देखि 27 गतेसम्म मापसे अर्थात मादक पदार्थ सेवन अन्तर्गत 119 यान्त्रिक अन्तर्गत 60 र लागू पदार्थ सेवन अन्तर्गत 9 कार्यवाहीमा परेको पनि प्रहरीले बताएको छ। दैनिक विवरण अनुसार 25 गते मापसे 66 र यान्त्रिक 5, 26 गते मापसे गरेका 53, यान्त्रिक 35 र लापसे अर्थात लागू पदार्थ सेवन गरेका 1 तथा 27 गते यान्त्रिक 20 र लागू पदार्थ सेवन गरेका 8 कार्यवाही गरिएको पनि प्रहरीले बताएको छ। पछिल्लो 3 वर्षमा जिल्लामा प्रहरी परिसर काठमाडौँमा मात्रै

गरिएको छ। 14 साउन 2080 अनुचित लेनदेन तथा मिटर ब्याज सम्बन्धी कानून आएकोमा एक वर्षपछि यस सम्बन्धी मुद्दा हेर्ने अधिकारले अधिकार प्रहरीलाई दिएको थियो। सोही अनुसार काठमाडौँ परिषदले 6 असार 2081 यस सम्बन्धी निवेदन दिन थालेको हो। 1485 उजुरी त्यस्तता रहेका छन्। त्यस्तै गरी वडा निवेदनमा पत्र भएकोमा भने 135 र 89 मुद्दा दायर भएको पाइएको छ। अन्य उजुरी मध्ये कतिपयमा प्रमाण नपुगेको तथा कतिपयमा छानबिन जारी रहेको कुराले जनाएको छ। 4 वर्ष अघि मिटर ब्याज सम्बन्धीले गरेको आन्दोलनपछि सरकारले यस सम्बन्धी छुट्टै कानून बनाएको थियो। शुरूमा सीडीयूलाई यस सम्बन्धी उजुरी दिएर छानबिन गर्ने अधिकार दिएकोमा 12 वैशाख 2081 अनुचित लेनदेन कारोबार सम्बन्धी छुट्टै कानून बनाएर प्रहरी मार्फत अनुसन्धान गरी मुद्दा चलाउन सक्ने अधिकार

0: पुल तथा 64 वटा झुलुङ्गे पुलमा क्षति पुर्याएको छ। 64 मध्ये 53 वटा बगेका छन् भने 11 वटामा आंशिक क्षति पुगेको छ। त्यस्ता पुललाई मरमत गर्ने तयारी गरिएको सरकारले जानकारी दिएको छ। असोज 9 देखि 11 गतेसम्मको लगातारको पानीले कालीगण्डकीको करिडोरमा पनि क्षति पुर्याएको जानकारी दिएको छ। यसैबीच बाढ़ी पहिरो र कटानले क्षेत्रविक्षेत बनाएको कालीगण्डकी करिडोरको दैनिक जोनसुन सड़क खण्ड 2 साताको प्रयासपछि संचालनमा आएको छ। सड़क खुलाउनका लागि सड़क कार्यालयले ठूलै आकारमा जनशक्ति र उपकरण परिचालन गरेको थियो। अहिलेका लागि सड़क खुलेको भए पनि यात्रा सहज नभएको सड़क विभागका प्राविधिकहरूले बताएका छन्। सड़क संचालनमा आएसँगै कोराला नाकामा रोकिएका गाड़ी, दक्षिणका लागि चीनबाट भित्राइएका लत्ता कब्बा र मुस्ताङमा उत्पादित स्याउ पोखरा काठमाडौँ सहितका शहरका लागि हिँडाइएको पनि जानकारी दिएको छ। त्यसबाहेक सड़क खण्डका बीचबीचमा रोकिएका सवारी साधन पनि पार गराइएको छ। यसैबीच रसुवाको भुटेको सिवादीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका 4108 घर दूरीले प्रति परिवार 45,000 रूपियाँका दरले नगद प्राप्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपन हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराइएको सीआईएमसँग कुराकानी गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताउनुभयो।
1: रसुवा भुटेको सिवाद प्रभावित 15 वटा स्थानीय तहलाई संकटग्रस्त घोषणा गरिएको थियो। त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा, नुवाकोट र धादिङको 11 वटा स्थानीय तहलाई स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत, त्यस्तै जीविकोपार्जन तथा राहत, त्यस्तै गरेर वस्तुको सहायता इत्यादि प्रदान शुरूदेखि नै भइराखेको अवस्था छ। र यसै बीचमा चाहिँ रसुवा नुवाकोट धादिङको 11 वटा स्थानीय तहमा चाहिँ वर्ल्ड फुड प्रोग्राम संघको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घर दूरलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाँधनले खेतीपातीमाथि खेती बालीमा किसानलाई दुःख दिन थालेपछि वैकल्पिक खेतीको बहस
1: हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला हावापानीको विविधता पनि छ त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ
0: जंगली जनावरले अन्नबाली सुखा पारेपछि बाँकेका किसान भने बेसार खेतीमा आकर्षित सुदूरपश्चिमको बजेटका कारण हिमालयभित्र चर्कियो विवाद चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
2: विपद जुनसुकै बेला आउन सक्छ बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ
3: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस् यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस् आमालाई आराम पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ
2: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ सम्भव भएसम्म दाल अण्डा दुधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं
3: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ विपदको समयमा अरूलाई खुवाएर आफू कम खाने अवस्था नबनाउ परिवारमा उपलब्ध पोसिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ
4: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं चाउचाउ र जङ्क फुड भन्दा पोसिलो खानेकुरा बाँडौं
2: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सीआईएन बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ यस्तो अवस्थामा किसानले के गर्ने
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खन्ने गाड्नुपर्छ यसरी गाड्दा निसंक्रमणका

0: चुनाएको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनुपर्छ। पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल फुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनु। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: पशु स्वास्थ्य धाबुती, चर्चरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्नुहुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकुरा सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा रत्नपार्क भक्तपुर मेट्रो रेल परियोजनाको अध्ययन शुरू शीर्षकको खबर प्रकाशित छ। काठमाडौँ उपत्यकाको यातायात प्रणाली सुधार गर्न जाइकाको सहयोगमा गुरू योजना तयार पारिएको र सोही गुरू योजना अन्तर्गत रत्नपार्क भक्तपुर मेट्रो रेल परियोजना अगाडि बढ़ाइएको छ। अध्ययनले काठमाडौँ उपत्यकाको कुल 77 किलोमिटर सड़क खण्डमा मेट्रो रेल सञ्चालन गर्न मिल्ने देखिएको छ। जसमध्ये कुल 52 किलोमिटरमा आकाशे र 25 किलोमिटरमा भूमिगत मेट्रो रेलको सम्भावना देखिएको छ। हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अभिन सम्झौता शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा बेपत्ताको एकिङ विवरण बुझाउन आग्रह शीर्षकमा भोटेकोशी बाढ़ीपछिको खबर प्रकाशित छ। रसुवाको भोटेकोशीमा गत भदौ 10 गते आएको बाढ़ीमा परि बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण एकिङ गर्ने स्थानीय तहलाई प्रक्रिया र समय सीमा तोकिएको छ। भित्रावतीमा पुल बनेपछि पर्यटकको चहल पहल शीर्षकको अर्को खबर प्रकाशित छ भने मतदाता सूचीबाट 3,500 नाम हटाइयो शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा सरकारको 6 महिनामा पीपीएफ ल्याउने कार्यसूची घोषणामै सीमित शीर्षकको खबर प्रकाशित छ। पीपीए गर्दा त्यस्तै राज्यलाई कस्तो किसिमको व्यवहार पर्ने हो, निजी क्षेत्रलाई कसरी सम्बोधन गर्ने, साथै आर्थिक पाटो जोड़िएको संवेदनशील विषय भएकाले समेत समय लागेको हो। विद्युत खरिद सम्झौता सम्बन्धी अध्ययन प्रतिवेदनका आधारमा वैज्ञानिक वस्तुनिष्ठ तथा राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मापदण्ड तयार गरिएको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। निजी कम्पनीलाई विद्युतीय व्यापारको आश्रय पत्र खुलाउने तयारी पूरा भएको र बिजुलीमा 5% भ्याट हटाउने निर्णय पनि आउँदो मन्त्रिपरिषद बैठकले गर्ने समेत खबरमा उल्लेख छ। त्यस्तै गत वर्ष चौथो त्रयमासमा आर्थिक वृद्धि दर 4% शीर्षकको खबर प्रकाशित छ। गत आर्थिक वर्ष 2082-83 चौथो त्रयमासमा बोलेको आर्थिक वृद्धि दर 4% रहेको प्रक्षेपण गरी 4% रहेको प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो प्रकाशित गरेको मौसम प्रभाव समायोजन गरिएको तथ्याङ्क अनुसार चौथो त्रयमासमा कुल व्यस्त उत्पादन आधारभूत मूल्यमा 4% बढ़ेको अनुमान गरिएको हो। यसै 3 दिनमा 1,78,087,000 यात्रु उपत्यकाबाट बाहिरिए शीर्षकको खबर पनि कारोबारको पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै वाणिज्य बैंकहरूको नाफा 6% बढ़्यो शीर्षकको खबर पहिलो पृष्ठमा प्रकाशित छ। कान्तिपुर दैनिकमा प्रधानमन्त्रीको भारत भ्रमण मंगसिर दोस्रो साता, ठूला परियोजना र पुराना विवाद प्रमुख एजेण्डा शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ।

0: बाँकी छ। केही भारतीय र नेपाली संसारमा डेंगू शाहले 23-25 नोभेम्बर अर्थात 7-9 मंगसिरमा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भ्रमणको मिति निश्चित हुन नसकेको दावी गरेको उल्लेख गरिएको छ। भित्री पन्नामा साझा सरोकारलाई सँगै अघि बढ़ाउने सातै प्रदेशको प्रतिबद्धता शीर्षकमा पर्वत पुर्तेल विराटनगरबाट लेख्नु भएको खबर छ। संघीयता कार्यान्वयन सम्बन्धी साझा भावना प्रदेशहरूबीच समन्वय संस्थागत गर्न सातै प्रदेशका मुख्यमन्त्री सदस्य रहने अन्तर प्रदेश मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने मुख्यमन्त्री सम्मेलनको निर्णय भएको छ। देउवा पक्षको वडा अधिवेशन अधुरो शीर्षकमा कुलचन्द्र नेपालले लेख्नुहुन्छ, समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको समूहले वडा अधिवेशन नै गरिसकेको छैन। कतिपय प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरकै अधिवेशन भइसक्दा पनि अझै 1,243 वडामा अधिवेशन बाँकी रहेको निर्वाचन समितिको भनाई उद्धृत गरिएको छ। भित्री पन्नामा घाँस गोबर गर्ने किसान जब विकसित भए शीर्षकमा सुन्दन प्रसाईले सिन्धुलीबाट लेख्नु भएको छ। जीवनमा कहिल्यै उहाँले विद्यालय टेक्नु भएन, औपचारिक शिक्षा पनि लिनु भएन, तर 70 वर्षको उमेरमा प्रमाणपत्र सहित विकसित हुँदा कमला सुवेदीको खुशी खुशीमा छैन। यो दीक्षान्त कुनै परम्परागत कलेज वा विद्यालयको होइन, पशुपालन सम्बन्धी 4 वर्षको तालिम पूरा गरेपछि उहाँले सिन्धुलीको कमला माई नगरपालिकामा संचालित कृषक पाठशालाका 48 वटा कक्षा पूरा गरेर प्रमाणपत्र सहित विकसित हुनुभयो। अब उहाँको सपना छ उन्नत जातको गाई पालेर छोराले जस्तै राम्रो आमदानी गर्ने। अरू महिलाहरूको बारेमा पनि यो समाचारमा विवरणमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा इजरायल पठाउने नाममा ठगी शीर्षकमा खबर छ। रमेश ढुङ्गाला लेख्नुहुन्छ, नक्कली भूटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौँले गरेको फैसलाको पूर्ण पाठ सोमबार सार्वजनिक भयो। 2077 सालमा नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली ढंगाबाट शुरू भएको काण्डले पूर्व गृहमन्त्रीदेखि उप प्रधानमन्त्रीसम्मलाई तान्यो। कांग्रेस महाधिवेशन प्रतिनिधि भरत चौला गाईले मन्त्री परिषदको नक्कली निर्णय देखाएर पैसा उठाएको अनुसन्धानबाट देखिएको छ। यसमा चौला गाईले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बिनको नाम पनि बेचेको उल्लेख गरिएको छ। कर्मचारीको स्वास्थ्य बीमा गराउने शीर्षकमा अर्को खबर छ भने साइबर ठगी रोक्न बैंकमा अब 24 घण्टा सम्पर्क व्यक्ति रहने बारेमा मधुजन पाण्डेले लेख्नु भएको खबर छ। वसन्त तिहार र छठ पर्वका लामो सार्वजनिक विधामा हुन सक्ने साइबर ठगी तथा वित्तीय अपराध नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले 24 घण्टा सम्पर्कमा रहने गरी जिम्मेवार व्यक्ति टोक्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विधाका बेला पनि शंकास्पद कारोबारको विवरण तत्काल उपलब्ध गराउन, ठगीमा प्रयोग भएका खातामा पहिचान गर्न र रकम अन्यत्र स्थानान्तरण हुन नदिन यस्तो व्यवस्था गर्न लागि उल्लेख गरिएको छ। निजी क्षेत्रले पनि अब पाठ्य पुस्तक छाप्न पाउने बारेमा रोगी रौनियारले लेख्नु भएको खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा भित्री पन्नामा संघीय सरकारसँग मुख्यमन्त्री सम्मेलनको माग, अविलम्ब प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर शीर्षकमा खबर छापिएको छ। गणेश लन्सालले विराटनगरबाट लेख्नु भएको हो, 12 दिन ढिलो गरी नेपालबाट मनसून बाहिरिएको बारेमा खबर छ भने बाढ़ीमा हराएका मकवानपुरका 58 जनाको विवरण प्रमाणीकरण गरिने बारेमा पनि खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। कंगोमा इबोला संक्रमणबाट मृत्यु हुनेको संख्या 4,381 पुगेको छ। गत मे 15 प्रकोप घोषणा गरिए तापनि 9,000 भन्दा बढ़ीमा संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सार्वजनिक पछिल्लो विवरण अनुसार संक्रमितको कुल संख्या 9,066 पुगेको छ। संक्रमण मध्ये मृत्यु हुनेको अनुपात 48.3% भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। विदेशको उपचारका लागि चिकित्सा गर्ने नियमित रूपमा परीक्षण गरिरहेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले साउदी अरबमाथि भएका पछिल्ला आक्रमणले क्षेत्रीय तथा विश्व अर्थतन्त्र

0: बैंकमा जारी आईएमएफ र विश्व बैंकको आर्थिक वार्षिक बैठकका क्रममा आयोजित एक कार्यक्रममा आईएमएफले सो कुरा बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र सम्पूर्ण राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी विकासशील देशमा लगानी बढ़ाउन र रोजगारी सृजना गर्न दुई विश्वव्यापी पहल शुरू गरेको जनाएको छ। आगामी 15 वर्षमा 1,20,00,000,000 युवा श्रम बजारमा प्रवेश गर्ने भए पनि तीमध्ये 80,00,000,000 रोजगारी नपाउने जोखिम रहेकाले केही विषयहरू अप्नाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। यी पहलले विकासशील र अर्थतन्त्रमा लगानी परिचालन गर्न व्यावसायिक वातावरण सुधार र रोजगारीका अवसर विस्तार गर्ने लक्ष्य समेत राखेको बताइएको छ।
1: साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुदमा पदक जितेका कराते र महिला कबड्डी टोलीका खेलाड़ीको खातामा हिजो सरकारी पुरस्कार रकमको लम्ती बगेको छ। गत शुक्रबार बसेको मन्त्री परिषद बैठकले एसियाटमा काँस्य पदक जितेका खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई तत्काल नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। जापानको आइसिनाको

0: संस्करणमा पाएको रकम भन्दा कम पुरस्कार पाएको पनि उल्लेख गरिएको छ। एडीएम टेबल टेनिस क्लबका रुबिन महर्गन र इडाना थापाले बुधबार हिजो नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा स्वर्ण पदक जित्नु भएको छ। 21 वर्ष मुनिको किङ्स सिंगल्सको गर्ल्समा रुबिन र गर्ल्समा इडाना विजेता हुनुभएको आजका सबै विश्व पत्र पत्रिकाले पनि खबर छापेका छन्। र बागमती प्रदेशले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका 32 खेलमा पूर्ण टोली सहभागी गराउने तयारी गरेको छ। प्रदेश खेलकुद विकास परिषदका अनुसार बागमतीबाट 656 खेलाड़ी सहित कुल 782 सहभागी हुनेछन्। परिषदका सदस्य सचिव दीपक राणाले खेलाड़ी बाहेक प्रशिक्षक अफिसियल टोली नेता उपनेता र मेडिकल टोली गरी थप 126 पनि सहभागी हुन लागेको जानकारी दिनुभयो। बादरले नखाने खेतीपातीको सिफारिशमा बिग्रेको जोड र विकल्प कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
1: जहिले पनि जहाँ पनि ग्यास खरिद गर्नुहोस् अनि 20% ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
2: सरकारी लागु हुनेछन्। एनसेल नेपालकै लागि
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीएनएन।
0: साझा खबरमा अब बाँदरबाट मुक्ति र वैकल्पिक खेतीको प्रसंग। हिजो आज नेपालमा बाँदरले किसानलाई दिएको दुःख र यसको विकल्प बारेमा संसदमा

0: सुन्नका लागि साथी दीपक आचार्यले प्राणी स्वास्थ्य डाक्टर मुकेश सालिसीसँग कुराकानी गर्नुभएको छ।
1: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने, नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो भयो भनेदेखि आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन् त्यस्तै बाघ, गैंडा, हात्तीलाई आरक्षण गर्न खोजेको हो विशेष जातिहरूलाई। तर सबैले आरक्षणको एकहोरो भयो। मान्छे सहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले।
0: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन, अब कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तो त्यसलाई चाहिँ खोन दिनु पर्यो, के गरिदिनु पर्यो। अब अहिले तीन तहको सरकार छ, उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ।
1: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने एकदम ठिक्क जति चाहिन्छ, जति नोक्सानी भएको हो त्यसको आंकड़ा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहोभरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा। अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला। हावा पानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन। अब भनौँ न दार्चुला बजारतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने धनकुटा इलामतिर अर्को जातको छ होइन। मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलिक तराईतिर अथवा चुरेको नजिक अलिक फरक छ। कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ बढ़ी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन। स्थानीय सरकारको सहयोगमा, वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आंकड़ा सहित रिकमेण्डेशन गर्न सक्यो भने र आंकड़ा पत्ता लाग्यो भने बढ़ी भएको घटी भएको सबै थाहा हुन्छ।
0: प्राणी शास्त्री डाक्टर मुकेश सालिसीसँग गरिएको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएमको बिहान छ बजेको साझा खबर सक्नुहुने मुख्य खबर फेरि एकपटक। राजदूतको सुनाईमा देखियो संसदीय सर्वोच्चता, प्रस्तावित दुईजनाको नाम अस्वीकृत, दसजनाको अनुमोदन, प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर्न मुख्यमन्त्रीको माग, काठमाडौँ प्रहरीमा मात्रै मिटरवाद सम्बन्धी 1400 भन्दा बढ़ी उजुरी, सुदूरपश्चिमको बजेटका कारण इमालेभित्रै चर्कियो विवाद, चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि, जंगली जनावरले अन्नबाली सखा पारेपछि बाँकेका किसान बेसार खेतीमा आकर्षित, बाँदरबाट खेतीपाती जोगाउन वैकल्पिक खेती गर्न विज्ञको सुझाव, फ्लाइ दुवैले 7 महिना थपे पोखरा दुवै उडान तालिका, कंगोमा इबोला संक्रमणबाट 4000 भन्दा बढ़ी नागरिकको मृत्यु, रोजगारी र लगानी बढ़ाउन यूएनडीपीको पहल, साउदी अरबमाथिको आक्रमणले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने आईएमएफको चेतावनी, र 10 राष्ट्रिय खेलकुदका 32 खेलमै बागमतीका 656 खेलाड़ी सहभागी हुने, तामजाम दिने एसियाडका पदक विजेतालाई पुरस्कार वितरण, नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा रुबिन महाजन र इभाना थापालाई स्वर्ण। साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्नाकोटीले चुसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। डेंगू गर्न खोजिएको छ अहिलेको सरकार र सत्ताधारी दल, जहाँ सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकारसँग र विभिन्न राजनैतिक भेटघाटमा पनि सरकार ढल्न लागेको भन्ने विषयमा लाग्ने आरोप र त्यसबारेमा नढल्ने बारेमा पटक पटक स्पष्टीकरण दिँदै आउनु परेको छ। सरकारको नेतृत्व प्रधानमन्त्रीले गर्ने र पार्टीको नेतृत्व आफूले सञ्चालन गर्ने, आफू नै त्यसमा सक्रिय रहने भनेर भनिआउनु भएको छ। यहाँ एउटा खुला स्थान छ जहाँ एउटा कुर्सी छ, जुन कुर्सी मक्किएर भाँचिन थालेको जस्तो पनि देखिन्छ, पछाडितिर ढल्किएको छ। त्यही कुर्सीमा प्रधानमन्त्री बालन जस्ता देखिने व्यक्ति बसेका छन्। आँखामा चश्मा छ र फरक फर्केर पछाडितिर हेर्दै गर्दा त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जस्ता देखिने व्यक्ति पुगेका छन्। उनी फटाउँदै केही पनि राखेका छन्। माथि यस्तो लेखेको छ, सरकार ढल्दै त ढल्दैन, म ढल्नै त दिन्नु।
2: पशु प्राविधिक साथी रवि धितारलाई धन्यवाद। प्रजेला लिल प्रकाश सुन्द्र सन्तोष गर्ने बगिरहेको तपाईँको आजको दिन शुभ होस्।

लक्षको माला जप्तै सम्झिए देवतालाई अबिर केसरी हाल्न

0: रामचंद्र भगवान को
1: जय
0: बोलो श्री जानकी मैया को
1: जय
0: बोलो संपूर्ण मानव चोला को
1: जय
0: जय हो बोलो राधे राधे
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो। इट्स 7 AM।
2: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो।
3: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास लिन गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अंगहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
4: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्ण अभिभावक जीवहरू, शिक्षक कर्मचारी जीवहरू, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल कृतनिधि अर्याल एवं मिलन इंग्लिस बोर्डिङ स्कूल परिवार। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्ण अभिभावक जीवहरू, शिक्षक कर्मचारी जीवहरू, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल विष्णुहरि अधिकारी एवं गेनित इंग्लिश बोर्डिङ स्कूल परिवार।
5: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ, तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ, तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
4: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्ण अभिभावक जीवहरू, शिक्षक कर्मचारी जीवहरू, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल भानुभक्त अर्याल एवं जनप्रिय पब्लिक स्कूल परिवार। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्ण अभिभावक जीवहरू, शिक्षक कर्मचारी जीवहरू, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल विष्णुहरि अधिकारी एवं जेनित इंग्लिश बोर्डिङ स्कूल परिवार।
1: बड़ा दशैं शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ओडावासी जनप्रतिनिधि सदस्यज्यूहरू कर्मचारी साझेदार संघ संस्था शुभचिन्तक लगायत देश तथा विदेशमा छरिएर रहनु भएको सम्पूर्ण नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: राम गोदार वडा अध्यक्ष भरतपुर महानगरपालिका वडा नम्बर 24 परिवार
0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगा।

0: भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
1: यो आवाज हो सर्वर रेडियो।

श्रोताकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या वैदेशिक यात्रा श्रीमान र श्रीमतीको दाम्पत्य जीवन निसन्तानपन सम्बन्धीका समस्या कालसर्प योगका समस्या मांगलिक योगका समस्या पितृदोषका समस्याहरू के कस्तो रहन्छ भूत वर्तमान र भविष्यको विषयमा उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल राशिफल

स्मरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई ग्रहण गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट रेडियो साहिनो 89.8 MHz चनौले चितवनबाट हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट रेडियो हुलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट सामुदायिक रेडियो जलजला 96.4 MHz रिवाङ रोल्पाबाट सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेरुणा मकनपुरबाट रेडियो वर्षा 91.1 MHz मुलंगवा नगरपालिका सर्लाईबाट नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकन्ती धादिङबाट सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट असल साथी रेडियो 98.9 MHz पोखरा पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भनी गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ, फोन भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट आज मिति 2083 साल असोज महिनाको आज 29 गते, तदनुसार ईस्वी सन् 2026 अक्टोबर 15 तारिक, सक सम्वत 1948 नेपाल सम्वत 1146 कौलात्व रोद्र नामक सम्वत्सर दक्षिणायन शरद ऋतु। आज बिहिबार रहेको छ आश्विन शुक्ल पक्ष, तिथि रहेको छ आज पञ्चमी, तिथि रहेको छ 49 घडी, सात पला रहेको छ, नक्षत्रमा रहेको छ ज्येष्ठ नक्षत्र, समस्त रहेको छ यानि कि 60 घडी रहेको छ, योगमा रहेको छ सौभाग्य योग रहेको छ 40 घडी 8 पला, करणमा रहेको छ बालावाह करण रहेको छ 16 घडी 42 पला रहेको छ। चन्द्रमा वृश्चिक राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी कन्या राशिमा आनन्दादि योगमा आज कालयोग रहेको छ। आज बिहान सूर्योदय विशेष गरी 6:04 भयो भने सधैँ सूर्यास्त 5:33 हुनेछ। आजको दिनमान घडी 11:29 रहेको छ। दिन विशेष आज उपाङ्ग ललिता व्रत पचली भैरव यात्रा भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। आज पाँचौं दिन घटस्थापनाको, आज विशेष गरी स्कन्द माता भगवतीको आज आराधना गर्ने। प्रथमम शैलपुत्री छ, द्वितीयम ब्रह्मचारिणी, तृतीयम चन्द्रघण्टेति, पुष्पाण्डेति चतुर्थकम्, पञ्चमम स्कन्द मातेति, षष्ठम कात्यायनीति च। भोलि कात्यायनी भगवतीको पूजा आजा, आज स्कन्द माता भगवतीको पूजा आजा भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग पालिरहेको छ। आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा। आजको कार्यबेला यानि कि अशुभ समय भनिरहेको छ, विशेष गरी दिउँसोको 2:42:24 विशेष गरी 4:08:52 कार्यबेला रहनेछ भने आजको लागि शुभ बेला बिहानको 7:30 अनि त्यसपछि साँझको 4:08:52 साँझको 5:35:20 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। आजको लागि लाभ बेला दिउँसोको 11:49:28 1:15:56 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। पालिरहेको छ ग्रहगोचर, ग्रहगोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। विशेष गरी सूर्य

कन्या राशिमा, चन्द्रमा वृश्चिक राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृश्चिक राशि आउँछ। ज्येष्ठको प्रथम चरण नाम आउँछ नोबाट, नोमा कुमार, नोमा राज नाम आउँछ, अनि आज दिनाडी राक्षस सिकाउनु परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथि मिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र अब भन्ने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल।

0: मेष राशि हुनेहरूका लागि आजको दिन अवसरको लागि केही त्याग गर्नुपर्ने समय रहेको छ। तत्काल ठूलो भाग नदेखे पनि भविष्यको लागि गरेको श्रमले राम्रो प्रतिफल दिनेछ। कामको चाप अत्यधिक बन्नाले शारीरिक थकान र कमजोरी महसुस हुन सक्छ। स्वास्थ्य र आर्थिक पक्ष केही कमजोर रहनेछ भने कठिन परिस्थितिसँग सम्झौता गर्नुपर्ने बाध्यात्मक अवस्था पनि आउन सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा व्यापार व्यवसायमा सोझो जस्तै लाभ मिल्दैछ। आय आर्जनका नयाँ स्रोत फेला पर्दै जानेछन् भने भौतिक साधन जुट्नले आमदानी पनि वृद्धि हुनेछ। प्रेम सम्बन्ध अझ प्रगाढ बन्नुका साथै आतिथ्य सत्कार प्राप्त हुनेछ। अनुकूल परिस्थिति बीच पनि विलासी वस्तुमा खर्च बढ्ने हुँदा आफन्तको व्यवहारमा विशेष सावधानी अपनाएर अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्यले पूर्ण साथ दिनेछ। काम गर्ने ऊर्जा तथा उत्साह जाग्नेछ। आफ्नो पुरुषार्थ र क्षमताले समाजमा विशिष्ट पहिचान बढ़ाउन सकिनेछ। चुनौतीहरू पन्साउँदै प्रतिस्पर्धामा सहजै विजय प्राप्त हुनेछ। भौतिक साधन जुट्नले दिगो प्रकृतिका कार्यहरू अगाडि बढ़ाउन सकिन्छ। बुद्धिको सही उपयोग गरी पुराना उपलब्धिहरू जोगाउन पनि सफल हुने खालको यो गोइन राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन शुभचिन्तकको निरन्तर साथ र सहयोग प्राप्त हुनेछ। तपाईँको लगनशीलताले काममा ठूलो उपलब्धि दिलाउनेछ भने पढ़ाई लेखाइमा पनि प्रगति हुनेछ। सेवामूलक कार्यबाट धनलाभ हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजय हासिल हुनेछ। नयाँ लक्ष्य र दिगो फाइदा हुने कामको थालनी गर्न सक्ने समय उत्तम रहेको छ। गुरूजनको सुझाव र सन्तानको साथले विशेष लाभ गराउने खालको यो गोइन राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन हतारमा गरिएका निर्णयले समस्या निम्त्याउने सक्ने हुँदा व्यवहारमा विशेष सजगता अपनाउनु पर्नेछ। अनावश्यक व्यक्तिहरूको संगतबाट टाढै रहनु पर्ला। दैनिक कार्यहरू सम्पादित भए पनि पारिवारिक मतभेदले केही अवरोध सिर्जना गर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले कुनै पनि महत्वाकांक्षी योजना सार्वजनिक नगर्नु नै बुद्धिमानी हुने योग राशि सीमालाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन विभिन्न किसिमका उपहारहरू प्राप्त हुने र सहयोगहरूले गतिलो साथ पाइनेछ। रोकिएका सम्पूर्ण कामहरू बन्नका साथै नयाँ कामको थालनी गर्ने अनुकूल समय रहेको छ। उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ भने प्रतिद्वन्दीहरू स्वतः परास्त हुँदै जानेछन्। आफ्ना कर्तव्यको उचित प्रतिफल पाइनका साथै पुरूषार्थले समाजमा तपाईँको प्रतिष्ठा अझ उचो बनाउन सकिने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष प्रश्न समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन आतिनी बानीले बन्दै गरेका कामहरू बिग्रिन सक्छ। हातमा आएको अवसर गुम्ने खतरा रहनेछ। बोलीको गलत अर्थ लाग्न सक्ने समय भएकाले आफ्ना कुरा याद र विशेष विचार पुर्याउनु होला। नयाँ जिम्मेवारी थपिए पनि सफलताका लागि कडा परिश्रम गर्नुपर्नेछ। सृजनात्मक लेखन क्षेत्रबाट रहने, राम्रो ख्याति कमाउन पनि सकिने योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। राशि तुलाले आजको दिनमा भगवतीको आराधना गर्नुहोस्, दिन लाभदायक रहनेछ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले तपाईँलाई थप महत्वाकांक्षा र ठूला अवसरहरू लगाउनेछन्। तर बदलिदो परिस्थिति अनुसार चल्न नसक्दा केही पछि पर्ने सम्भावना पनि रहेको छ। केही कठोर निर्णय लिनु परे पनि खटिएका आफन्तजन नजिकिनेछन्, टाढिएका आफन्तजनहरू नजिकिनेछन्। भेटघाट र खानपानमा समय रमाइलो रहनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ। यद्यपि अल्छी गर्ने बानी त्याग्नु पर्ने पनि योग राशि वृश्चिकलाई आजको दिनमा विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आकस्मिक कार्यले गर्दा अनावश्यक खर्च बढ्न सक्छ। संचित रकम समेत अरूलाई सापटी दिनुपर्ने अवस्था आउन सक्छ। परिवारजनबाट केही समय टाढिनुपर्ने बाध्यता आउन सक्छ। अर्थ अभाव खर्के पनि आवश्यक पर्दा सरसपट वा कर्ज मार्फत काम बन्दै जाँदैछन्। विदेश भ्रमणको प्रयास गर्नेका लागि यो समय अनुकूल रहने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन तपाईँको कड़ा मेहनतको उच्च सकारात्मक परिणाम प्राप्त हुनेछ। तारिफका कामहरू गर्दै मनको धनार्जन गर्न सकिनेछ। प्रत्याशित नतिजाहरूले मन प्रफुल्लित पार्नेछ। थोरै लगानीबाट पनि ठूलो नाफा कमाउन सकिन्छ। विभिन्न भौतिक साधनहरू जुटाउनका साथै आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। दिगो फाइदा हुने कामको जग बसाउन पनि सकिने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन नयाँ कार्यहरूले बलियो जग बसाल्ने र उत्कृष्ट समय रहेको छ। कामको सिलसिलामा उच्च स्पर्धासँग प्रतिस्पर्धा व्यक्तिहरूसँग सम्बन्ध अझ प्रगाढ बन्दै जाँदैछन्। गुमीको स्थान प्राप्त हुनुका साथै समाजमा तपाईँको प्रभाव वर्चस्व बढ्नेछ। रोकिया कार्यहरू दोहोर्याएर प्रयत्न गर्दा सफल हुनेछन् भने व्यापारबाट मनकै आर्थिक लाभ लिन पनि सकिने खालको योग भई राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन सामाजिक तथा लोकहितका लागि विशेष रुचि बढ्नेछ। समाजमा तपाईँको तारिफ हुँदै जाँदैछन्। प्रतिष्ठित लाभदायक व्यक्तिहरूको सहयोगले सहजै आफ्ना लक्ष्यहरू हासिल गर्न पनि सकिन्छ। पुरानो मित्रता प्रेमको बन्धन राम्रो परिणाम हुने सम्भावना रहेको छ। विभिन्न सहयोगीहरूले पछ्याउने हुनाले दिगो प्रकृतिका ठूला कामहरूको थालनी गर्ने उपयुक्त अवसर पनि राशि मीनलाई आजको दिन विशेष शुभ रहनेछ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृउद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्क।

0: श्रोता दिशाम्बरसँगै पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौं। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806675223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन भन्ने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? स्मृति कुमारजी बोल्दै हुनुहुन्छ सुनौलबाट। कसको विषयमा हेर्नु चाहनुहुन्छ?
1: मेरो भाउजूको।
0: कार्यक्रम ज्योतिष वास्तु कतिको सुन्नुहुन्छ सुनौलतिर? हजुर भान्जाको भन्नुभयो होइन? भान्जाको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2075
0: चैत महिनाको 13 गते। जन्म समय भन्नु? 12:34 बिहान कि बेलुका? दिउँसोको 12:34। जन्म कुन जिल्ला भएको हो भान्जा बाबुको?
1: बुटेल।
0: सुन्नुहोस् है त, श्री गणेश आर्यम श्रीमती रामानुजाय मह 2075 साल चैत्र कृष्ण पक्षको बुधबार सप्तमी तिथिमा जन्म, बाबुको धनुराशि आयो अनि मूल पर्या रहेछन्। मूलको प्रथम चरण नाम आउँछ एबाट, नाम आउँछ बाबुको, अनि त्यसपछि मूलको पहिलो पाउले पिता पिर्छ। मूलको शान्ति गर्नु भएको छैन भने गर्नुपर्छ है? हजुर, गर्नु भएको छ भने ठिक छ। आज नारी राक्षस गर्नु परेको छ, आदि नारी राक्षस गर्नु परेको छ। राशि धनु, नाम आउँछ एबाट, नाम आउँछ बुढो एको एबाट, नाम आउँछ एम नाम आउँछ। अनि त्यसपछि घातक तिथिहरू तृतीया अष्टमी त्रयोदशी पनि परेको देखियो। शुक्रबार पनि घातकै हुने, नम्बरमा 9 नम्बर, राशिमा कर्कट राशि, भरणी हुने नक्षत्र घातक भनेर लेखिया छ। कालसर्प योग, माङ्गलिक योग, चन्द्र ग्रहणको योग, गुरु चाण्डाल योगहरू पनि परेको देखियो बाबुको। लग्नमा राहु छ, छिटो रिसाउन लिएको एकको स्वभावको, झगडाली झगडालु गर्ने खालको स्वभावको पनि देखिन्छ। यहाँबाट हेर्दाखेरि चाहिँ विशेष गरी सरकारी क्षेत्र, सरकारी जागिर राम्रो, विदेश यात्राहरू पनि राम्रै छ, त्यति नराम्रो छैन। तर पूर्णिमाको व्रत एउटा चाँदीको सिक्री बनाएर लाउनुपर्छ। कालो सर्प योग, माङ्गलिक योगको रत्न कवच पाउँछ हामीसँग। रत्न कवच लगाइदिनु भयो भने पढाइ राम्रो, तेजिलो, स्मरण शक्ति राम्रो हुन्छ, बलवान हुन्छ, पछि भविष्य राम्रो पनि हुने भन्ने देखाउँछ। अहिले ग्रह चलिरहेको छ शुक्र सिद्ध, श्रमयोग, स्वास्थ्यमा समस्या, चोटपटक लाग्ने ग्रहहरू परेको देखिएको छ। दशाको शान्तिहरू पनि गर्नुपर्छ। मंगलबारको दिन, पूर्णिमाको दिन, एकादशीको दिन चोहो खाने, शुद्ध भोजन, नाग देवताको पूजा आजा गर्ने, हनुमान चालिसा पाठ गर्न सिकाउने गर्नुहोस्, राम्रो हुन्छ। समस्या जिज्ञासा के छ भन्नुहोस् त? त्यो त मैले भनिसकेँ, रत्न कवच लाउनु पर्यो भनेको मान्नको लागि, पढाइमा रुचि हुनको लागि, पढाइमा क्लासमा फर्स्ट हुनको लागि, चोरपटक नलाग्नको लागि, स्वास्थ्य नबिग्रिनको लागि रत्न कवच लाउनु पर्छ। अनि मंगलबार अनि एकादशी पूर्णिमाको दिन चोखो खाने, शुद्ध भोजन, माछा मासु लसुन प्याजहरू नखाने, चुखुनी त गर्नुपर्छ। कागजहरू प्रयोग परेको छ, राति सपनामा झस्किने, तर्सिने पनि गर्छन् है। यो सानैदेखिको समस्या हो बाबुलाई चाहिँ, अब यसको रत्न कवच पाउँछ हामीसँग। तपाईँहरूलाई चाहियो भने सल्लाह गर्नुहोस्, 10 बजेपछि फोन गर्नुहोस्, म उपलब्ध तपाईँलाई गराउँला है। त्यसपछि राम्रो हुन्छ, समस्याहरू आउँदैन। समग्रमा ग्रहबाट हेर्दा बाबु ग्रह कमजोर छ, पेटमा विशेष ख्याल गर्नुपर्छ। खानेकुरा खाँदा बिहान उठेर मनतातो पानी पिउने, पानीबाट सुरुवात गर्ने दिनलाई राम्रो मानिन्छ है। अरू केही छ? हुन्छ, मैले भने तपाईँले समस्या पनि भने, समस्याको समाधान पनि भने होइन। अब त्यो बाटो हिँड्ने तपाईँले हो, गर्ने तपाईँहरूले नै हो होइन। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद। कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो सुनौलबाट भान्जा विषय भान्जा बाबुको विषयमा जानकारी लिएर गइसक्नु भएको छ। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 9845 75 223 र 9805 75 223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते।
1: हजुर गुरु नमस्कार।
0: नमस्कार, काँडोको बोल्दै हुनुहुन्छ। हजुर हजुर, काँडोको बोल्दै हुनुहुन्छ। हेलो, हजुर हजुर, राधे श्याम काँडोको बोल्दै हुनुहुन्छ। उहाँको त फोनै सुन्दिनँ, आवाजै सुन्दिनँ है। उहाँको चाहिँ 9845 75 223 र 9805 75 223 नम्बरमा तपाईँले पनि फोन चाहिँ गर्दै गर्नुहोस् है। अर्को कोही मित्र आउनु भएको छ, स्वागत गरौं। हजुर नमस्ते। हेलो, नमस्कार, काँडोको बोल्दै हुनुहुन्छ।
1: धादिङ गल्छीबाट कमला परियार।
0: कमला परियार धादिङ गल्छीबाट बोल्दै हुनुहुन्छ।
1: कार्यक्रम
0: कतिको सुन्नुहुन्छ धादिङ गल्छीतिर?
1: कार्यक्रम सुनिरहेको
0: छु। दैनिक सुन्नुहुन्छ कि कहिले कहीँ मात्रै सुन्नुहुन्छ? अनि आज कसै विषयमा हेर्न चाहनुहुन्छ त?
1: आज छोरा छोरीको विषयमा हिँड्नु भनेर लागेको। अस्ति नै मेरो सेन्ट्रल गरेको
0: डल्लो लाग्यो। एकजनाको मात्रै हेर्न मिल्छ, कसको बारेमा हेर्नुहुन्छ?
1: छोराको विषय।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2069 2069 सालको 26 गते बिहान 4:32
0: 26:32 हो। उजाला भएको चाहिँ नि विशेष गरी 26 गते होइन, 25 गतेको राति उज्यालो भएको 26 गते हो।
1: हजुर,
0: जन्म जिल्ला कुन जिल्ला पर्छ? ल सुन्नुहोस् है त, श्रीगणेश आइनामा श्रीमती रामानुज आइनामा 2069 साल भाद्र कृष्ण पक्ष पर्दो रहेछ, अनि त्यसपछि बिहिबारको राति उज्यालो भएको शुक्रबार है। साउनमा जन्मे पनि भाद्र कृष्ण पक्ष पर्दो रहेछ है। अष्टमीको दिन जन्म भएको रहेछ, जन्माष्टमीको दिन होइन, शुक्रबारको दिन जन्म मेष राशि। भरणीको प्रथम चौथो चरण नाम आउँछ, लोबाट लोकनाथ नाम आउँछ, राशि मेष राशि आउँछ। मध्यनडी नरगण परेको छ। बाबुको घातक तिथि प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा 1 नम्बर राशिमा मेष भन्ने राशि घातक छ। असाध्यै राम्रो छ चिना ग्रह पनि, असाध्यै राम्रो छ। सरकारी जागिरहरू खाने ग्रह छ। पढाइमा चाहिँ अब एकदम ख्याल गर्नुपर्छ, पढाइमा रुचिहरू नहुने देखिन्छ। यहाँबाट हेर्दा सामान्य खालको नागको पूजा गर्नुपर्ने देखिन्छ। गुरु चाण्डाल योग परेको छ, यो गुरु चाण्डाल योगको शान्तिहरू गर्ने, एकादशीको दिन व्रतहरू बस्ने अथवा चोखो खाने, शुद्ध भोजन गर्ने गर्नुपर्छ बाबुले। अहिले यो बाबुलाई ग्रह शुक्र सिद्ध स्वामी योग छ, अलिकति चोटपटक लाग्ने ग्रहहरू पनि परेको देखिन्छ बाबुको लागि। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, राम्रै देखिन्छ। 14 पूरा भएर 15 वर्ष लागेपछि राम्रो हुन्छ है ग्रहहरू चाहिँ।
1: अब बाबु त 14 त लाग्यो, अब 15 वर्षबाट चाहिँ राम्रो हुन्छ।
0: हजुर, अब आउने भदौ पछि बल्ल राम्रो हुन्छ। पढाइमा राम्रो भएन, यतिको पढाइले हुँदैन, पछि भविष्य बिग्रिन्छ। अब यस्तो कमजोर हुँदै हुँदै गयो। सानो क्लासमा कमजोर भयो भने ठुलो क्लासमा पनि कमजोर हुन्छ के पछि पढाइमा चाहिँ। अब कि तपाईँले पढाउन सक्नु पर्यो, म कन्ट्रोल गर्छु, म छोरालाई सपार्छु भन्नु पर्यो। अब होइन म सक्दिनँ भनेकै मान्दैन, टेर्दैन, एक दिन मात्रै पढाएर पनि भएन, सधैँभरि मैले भनेको मान्दैन भन्ने हो भने रत्न कवच लाउनु पर्यो है। दुईटामा एउटा कुरा गर्नु पर्यो, कि म छोरालाई अगाडि बसेर छोरासँगै बसेर छोरासँगै पढ्छु म, होइन म यो बाबुलाई राम्रो पढाउँछु पढाएन भन्नु पर्यो, कि तपाईँले आँट गर्नु पर्यो, होइन म सक्दिनँ भनेकै मान्दैन भन्ने हो भने चाहिँ रत्न कवच लगाइदिनु पर्यो छोरालाई है। सम्झाएर हुँदैन, गाली गरेर हुँदैन, पिटेर हुँदैन, छोरो अलिकति जिद्दी जिद्दी स्वभावको छ होइन, त्यो भएर अब यो बाबुलाई चाहिँ मेरो सल्लाह मेरो हिसाब चाहिँ कुण्डलीको आधारले भन्दाखेरि तपाईँले यो बाबुलाई पढाउन सक्नुहुन्न जस्तो लाग्छ है, किनकि बाबुको ग्रह कडा छ, तपाईँको भन्दा कडा ग्रह छ, कडा ग्रह भइसकेपछि सकिन्न हामीले सम्झाएर बुझाएर टेर्दैन न टेर्दै नटेर्ने, पढाइमा मन भयो भने त बल्ल उसले पढ्यो भने दिमागमा बस्छ रहन्छ, अब अरूको करले पढ पढ पढ भनेर त पढ्दै पढ्दैन होइन, त्यो भएर रत्न कवच लगाइदिनु भयो भने अनि पढ्न मन लाग्छ, पढेपछि आइहाल्छ, फेरि दिमाग राम्रो छ, फेरि तेजिलो छ दिमाग, फेरि हेर्नु त कति बाठो कति टाठो छ हो कि होइन,
1: त्यो मिटले भने अनुसारले पनि किताबमा हेरे पनि कोही कोही कुराहरूमा चाहिँ अलि च्यालेन्ज जस्तो देखिन्छ, सरहरूले पनि त्यही भन्नुहुन्छ, अलि ध्यान लगायो भने त राम्रो छ भन्नुहुन्छ, ध्यानै लगाउँदैन,
0: ध्यान नलगायो भने त राम्रो हुन्छ, अब ध्यानै नलगाउने पढ्नै मन नलाग्नेलाई के गर्नु पर्यो भन्दा कि तपाईँले बानी बसाउन सक्नु पर्यो, कि रत्न कवच लाउनु पर्यो, पढ्न मन लाग्छ पढिरहन मन लाग्छ राम्रो भइहाल्छ क्या है, यी दुईटा कुरामा एउटा गर्नु, कि म गर्न सक्छु भन्नुहोस् तपाईँले, होइन म सक्दिनँ भन्नुहुन्छ भने रत्न कवच लगाइदिनुहोस् राम्रो हुन्छ पढाइमा, तपाईँले पढ पढ पढ पढ भनेर कचकच गर्नु पर्दैन, आफ्नै खुसीले पढिहाल्छ उसले मन लाग्छ, ग्रहहरू कन्ट्रोलमा आउँछ राम्रो हुन्छ है। अब रत्न
1: कवच
0: बुवा आमासँग सम्बन्ध ठिकै छ राम्रै छ, त्यस्तो नराम्रो छैन, भविष्य राम्रो छ, विदेश राम्रो, सरकारी जागिर राम्रो, आर्मी पुलिसमा भर्ती हुनको लागि राम्रो, सबै थोक राम्रो छ, नराम्रो त केही पनि छैन, बेला बेलामा नाग दोषको पूजाहरू, नाग पञ्चमीको बेलामा, विवाह पञ्चमीको बेलामा, श्री पञ्चमीको बेलामा यसो नाग देवताको पूजा, शिवजीको मन्दिरहरू लिएर जानुहोस्, गाईको दुधहरू चढाउने, बेलपत्र, सेतो फुल, पहेँला फुलहरू चढाउनु सिकाउनुहोस्, आफूले पनि चढाउनुहोस्, राम्रो हुँदै जान्छ है त। हुन्छ, उहाँले फोन गर्नुभएको थियो, धादिङबाट फोन गर्नुभएको थियो, छोराको विषयमा जानकारी लिएर गइसक्नु भएको छ, तपाईँ पनि आफ्नो आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ, कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्, आफ्नो आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं, कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म यहाँ धादिङबाट बिजुर खत्री बोलेको।
0: बिजुर खत्रीजी धादिङबाट, धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: धुनबेसी छ।
0: धुनबेसी छबाट कार्यक्रम कतिको सुन्नुहुन्छ?
2: सुन्छु नि गुरु, म सधैँ सुन्ने गरे, तर फोन चाहिँ लाग्दैन।
0: फोन लाग्दैन, कहिले काहीँ लाग्छ फोन पनि होइन।
2: हजुर
0: हजुर, अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त आज?
2: यो छोरी भएर भनेर
0: नानीको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2068
0: चैत 15 चैत महिना 15
2: अनि 6:20
0: 20 मिनटमा बेलुका के बार पर्दो रहेछ?
2: बुधबार गुरु।
0: ल ठ्याक्कै मिलेछ, सुन्नुहोस् है त। श्री गणेश आय नमः, श्रीमती रामानुजाय नमः। 2068 चैत्र शुक्ल पक्षको बुधबार खष्टी तिथिमा जन्म वृष राशि आउँदो रहेछ छोरीको है। वृष राशि रोहिणी नक्षत्रको चौथो चरण, नाम आउँछ बुबाट बुद्धिमाया, नाम आउँदो रहेछ अन्त्यनाली नरगण परेको छ, अन्त्यनाली नरगण परेको छ, नानीको घातकमा परेका छन् तिथिहरू चाहिँ पञ्चमी दशमी पूर्णिमा भन्ने तिथि घातक, शनिबार घातक, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक छ, यिनको सबै थोक राम्रो छ, नराम्रो केही छैन, एउटा चाँदीको पाउजु बनाएर लगाइदिनुहोस् खुट्टामा, दुईटै खुट्टामा
2: चाँदीको
0: पाउजु बनाएर लाउने, अनि त्यसपछि मंगलबार र पूर्णिमाको व्रत बस्ने, है मङ्गलबार पूर्णिमा तपस्विनी पनि राम्रो हुन्छ, अलिक कडा कडा जस्तो बाबु क्या आमा जस्तै हो कि होइन? आमा पनि कडै हो के अरे होइन? के गर्ने अब, माङ्गलिक
2: परेको
0: माङ्गलिक परेको छिन्, पढाइमा माङ्गलिक छ, अब जिद्दी स्वभावकी छिन्, यिनलाई पेटमा समस्या आउन सक्छ, पानीहरू धेरै पिलाउनु पर्छ, माङ्गलिकको रत्न कवच लगाइदिनु पर्छ, नभए विवाह दाम्पत्य आफै हुन सक्छ फेरि है।
2: यिनको
0: चाहिँ विवाहमा विशेष ख्याल गर्नु, माङ्गलिक नि केटा खोजेर विवाह गर्नुपर्ने कुराहरू हुन्छ। अहिलेलाई ग्रह रानी नानीको राहु छ, राहुमा पढ्न मन लाग्दैन, किताब समायो निन्द लाग्ने, किताब समाउनु पढ्नु भन्दा बरु काम गर्न मन लाग्ने होइन, यस्तो हुन्छ बरु घाँसै काट्छु बरु म, तर पढ्न चाहिँ नलाए हुन्थ्यो नि मलाई भन्ने हुन्छ मनमा है। यिनको चाहिँ अब त्यस्तो छ, अब पढ्न अल्छी लागेपछि त जति सुकै पढे पनि आउँदै आउँदैन क्या। तपाईँको हाम्रो करले त कहाँ हुन्छ र, करले डरले त पढाइ हुँदैन, रहरले हुन्छ होइन? पढ्दैनन् बरु भने भन्ने त, पढ्न भन्दा बरु घाँस काट्न मन लाग्छ, बरु मलाई घाँस काट्न पठाइदिए हुन्थ्यो नि यिनीहरूले, पढ चाहिँ नभन्दै हुन्थ्यो नि भन्छन् क्या मनमा, सोधौँ न बरु होइन। त्यस्तो ग्रह माङ्गलिकको रत्न कवच लाउनु पर्यो, अनि त्यसपछि चाँदीको पाउजु बनाएर लगाइदिनुहोस् खुट्टामा। यो माङ्गलिकको रत्न कवचले अब पढाइलाई पनि राम्रो गराउँछ, त्यस्तै गरेर नानीको नवग्रहलाई पनि राम्रो गराउँछ, पछि विवाह बारी पनि राम्रो हुन्छ, प्रेम गर्ने लभ गर्ने अनि लभ बिग्रिने अनि विवाह गर्ने विवाह पनि बिग्रिने, पहिलो घरबार दाम्पत्य त्यति राम्रो नहुने, ज्वाइँ अलिकति खराब पर्ने, उनले आफै रोजिन् आफै खोजिन् भने होइन,
2: त्यसबाट
0: माङ्गलिकको छोरी मान्छेलाई माङ्गलिकको रत्न कवच चाहिँ लगाइदिइहाल्नुपर्छ जस्तो लाग्छ मलाई है। अरू त नराम्रो छैन, अब रिसाउनलाई कडा छ नि मैले अघि नै भने है, चाहिँ कडा छ। अब पढाइमा अहिले ग्रह राम्रो छैन, शनि सङ्कटाहरू छ नानीको, सङ्कटा भन्ने ग्रह राहु भन्ने अब नचाहिँदो ग्रह छ, अहिले राम्रो ग्रह छैन, बुद्धि राम्रो छैन, अहिले उनको सोच विचार राम्रो छैन अहिले है। अब पढ्नुपर्छ भन्नु मनमा 10% पनि छैन, पढ्नुपर्छ मैले भन्ने कुरा छँदै छैन क्या। हो त्यो अब यो पढाइ बिग्रियो भने बर्बाद हुन्छ जीवन, दुःख हुन्छ, त्यही भएर पढाइको लागि विवाहको लागि दाम्पत्यको लागि चाहिँ नानीले रत्न कवच लाउने अनि चाँदीको पाउजु लाउने, पूर्णिमाको दिन र मंगलबार सकिन्छ व्रत बस्ने, सकिँदैन चोखो खाने, माछा मासु लसुन प्याज नखाने, यति काम चाहिँ गर्नै पर्छ, नगरिकन हुँदै हुँदैन है। अरू त्यस्तो नराम्रो छैन, ठिक छ, ग्रह राम्रै छ है त। अरू केही छ तपाईँलाई सोध्न मन लागेको कुरा? यही हो नि समस्या,
2: यही त्यही छोरीले राम्रोसँग नपढेर एउटा गरेर अनि चिरै चाहिँ यसो गराछ दसो गराछ र यताउता भएर हो कि के हो भनेर अनि बुझ्यौँ भनेर अन्त हजुरले कल गरेर कति दिन भइसक्यो, मैले ट्राई गरेको तपाईँको बिजी कि बिजी अन्त देख्न चाहिँ, अनि अहिले तपाईँको कार्यक्रम सकेपछि फोन गर्छु भने कार्यक्रम फोन पनि रिसिभ गर्नु भएर
0: हजुर, कार्यक्रम सकिने बित्तिकै फोन गरेर रिसिभ हुँदैन, 9 बजेपछि फोन गर्नुभयो भने रिसिभ भइहाल्छ। रत्न कवचको लागि तपाईँले 9-10 बजेपछि फोन गर्नु, तपाईँलाई चाहियो भने सल्लाह गर्नु, म बनाएर पठाइदिन्छु, त्यो लगाएपछि राम्रो हुन्छ, चिन्ता नगर्नु है।
2: म तपाईँले 9 बजी पठाइ हजुरलाई कल गर्छु।
0: हुन्छ, उहाँले फोन गर्नुभएको थियो धादिङबाट, फोन गर्नुभएको उहाँले आफ्नो छोरीको विषयमा जानकारी लिनका लागि। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने निर्धक्क भएर फोन गर्नु होला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: नमस्कार गुरुबाबु।
0: नमस्कार, कहाँ को बोल्दै हुनुहुन्छ?
3: प्युठानबाट।
0: के घरती मगर भन्नुभयो? हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ? तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
3: 2063/3/24
0: समय पनि भन्नु,
3: बेलुका
0: 7 बजेतिर होइन? जन्म कुन जिल्ला पर्छ?
3: हजुर,
0: जन्म जिल्ला प्युठानमै हो। ल सुन्नुहोस् है त 2065 साल असार शुक्ल पक्षको मङ्गलबार षष्ठी तिथिमा जन्म कन्या राशि तपाईँको आउँछ, तपाईँको टोबाट टोप कुमारी अथवा टोप माया यस्तो नाम आउँछ। आदिनाली नरगण परेको छ तपाईँको, घातकमा परेका छन् तिथिहरू। तपाईँको पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, नम्बरमा 12 नम्बर राशिमा मकर भन्ने राशि घातक छ। असाध्यै राम्रो छ नानीको चिनाहरू है, असाध्यै राम्रो छ नानीले। विवाह चाहिँ एकदम ख्याल गरेर विवाह गर्नुपर्छ, विवाहको दोषहरू मेटाउनु पर्छ, राम्रो हुन्छ। अरू त नराम्रो छैन, एकदम राम्रो चिना, एकदमै राम्रो चिना छ छोरीको। ग्रह दशा भाग्य हरेक कुरा राम्रो छ, सरकारी जागिर विदेश यात्रादेखि लिएर हरेक कुरा राम्रो। अलि छिटो रिसाउने, अलि घुसघुसे स्वभावको देखिन्छ, त्यसलाई आफूले पनि बानी सुधार्नुपर्छ। पढाइमा राम्रो देखिँदैन, राहु भन्ने ग्रह चलेको छ, पढाइ बीचमा रोकिन सक्छ। तपाईँको विवाह गर्दाखेरि यसो आफै खोजेर आफै रोजेर विवाह गर्ने कुण्डली पनि परेको देखिन्छ यहाँबाट हेर्दाखेरि तपाईँको लागि चाहिँ। अहिले तपाईँलाई ग्रह चलेको छ पिङ्गला भन्ने ग्रह चलेको छ, मनमा पीर चिन्ता लाग्ने, कसैको बारेमा सोचिराख्ने, चिन्ता लाग्ने, रुन मन लाग्ने, यस्ता दशाहरू छन् क्या अहिलेलाई चाहिँ। समस्या जिज्ञासा के छ होला भन्नुहोस् त, सोध्नुहोस् त। पढाइ अहिले राम्रो छ, पढाइ एकदम राम्रो छ, चिन्ता नगर्नु पर्दैन पढाइको विषयमा। बुवा आमासँगको सम्बन्ध राम्रो छ, पेट दुख्ने धेरै, महिनावारी हुँदा धेरै पेट दुख्न सक्छ, पानी अलिक धेरै पिउनु पर्छ है। अनि विवाह गर्दाखेरि लभ गरेर बिहा गर्नु हुँदैन, तपाईँलाई लभ थाप्दैन, लभ गर्दै नगर्नु है, हुँदैन। तपाईँले विवाह गर्दाखेरि हेराएर जुराएर अनि बुवा आमाले भनेको केटासँग विवाह गर्नुपर्छ, नभए दुःख पाइन्छ, फेरि समस्या हुन्छ, पहिलो घर बिग्रिन्छ फेरि क्या हो। त्यो भएर एकदम ख्याल गर्नु, अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, ठिकै छ, राम्रै छ ग्रहहरू। कति क्लासमा पढ्दै हुनुहुन्छ अहिले? अहिले 10 पढ्दै हुनुहुन्छ। ल, पढाइमा अलिक ख्याल गर्नु पर्यो। मोबाइल आफ्नै छ कि मम्मी बाबाको मोबाइलबाट फोन गर्नुभएको? अहिले मोबाइल नबोक्नुहोस् है, तपाईँले मोबाइल बोक्ने बेला भएको छैन। 25 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, यस्तै यस्तै विषय लिएर पढ्नु, जस्तै नर्सिङ, भेटनरी, यस्तै विषय लिएर पढ्दा राम्रो हुन्छ है। अरू ठिक छ, नानीको ग्रह राम्रा छन्, ग्रह दशा राम्रा छन्। अहिले मन बिग्रिएको छ, राहु र पिङ्गला छ, पढ्न मन लाग्दैन, अल्छी अल्छी लाग्छ पढ्नलाई। अब अलिकति ओहो मैले पढिनँ भने त मलाई झन् धेरै ग्रह लाग्छ भन्नुभएको छ गुरुले, म पढेको पढाइ गर्नुपर्छ, बिहान 2 घण्टा बेलुका 2 घण्टा पढ्नुपर्छ, पढ्न अल्छी लाग्यो भने म लेख्नुपर्छ, ह्यान्डराइटिङहरू लेख्ने, अनि फेरि ह्यान्डराइटिङ लेख्दा अल्छी लाग्यो भने पढ्नुपर्छ, बिहान 2 घण्टा बेलुका 2 घण्टा घरमा पढ्नुपर्छ, नभए मलाई ग्रहले सक्ने भयो बर्बाद हुन्छ भनेर सम्झेर अनि पढिराख्नु, पढ्नु भयो भने ग्रह लाग्दैन फेरि है। हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी प्युठान जिल्लाबाट आफ्नो विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले पनि हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा तपाईँले विशेष रूपमा ध्यान दिनुहोला। 9845175223 र 9805275223 नम्बरमा सम्पर्क भने तपाईँले गर्नुहोला। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भन्ने गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: पहिलो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
2: आमा एक गिलास दही खाऊ न सारे गर्मी हो
3: आमा मलाई दूध है
2: हैन आमा हाम्रो दूध दही किन यति मिठो हुन्छ
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दूध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक
5: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस् म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो
6: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली चाड पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ प्रिन्सिपल तेज प्रसाद पौडेल एवं मैया देवी कन्या कलेज परिवार
0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली छठ तथा नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विशिष्ट सदस्य आजीवन सदस्य एस्कर सदस्य साधारण सदस्य तथा शुभ चिन्तकहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
7: सभापति जीवाखर ढकाल नेपाल रेड क्रस सोसाइटी दुब्बेनगर उपशाखा भरतपुर 26
6: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली चाड पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ प्रिन्सिपल विष्णुहरि अधिकारी एवं जेनित इंग्लिस बोर्डिङ स्कूल परिवार नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली चाड पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ प्रधानाध्यापक कृष्णहरि अधिकारी एवं भुञ्जनगर माध्यमिक विद्यालय परिवार
8: विजया दशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
9: अध्यक्ष राम बहादुर भण्डारी प्रधान अध्यापक दुर्गा प्रसाद सापकोटा जानकी मावी भरतपुर 27 मेघौली
6: ने नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल भानुभक्त अर्याल एवं जनप्रिय पब्लिक स्कूल परिवार।
8: विजया दशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: शहीद स्मारक कलेज भरतपुर महानगरपालिका 19 बखानपुर शारदानगर चितवन। फोन 0656190131 मोबाइल 98550-53281 98491-24782।
6: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल नरेश ढकाल एवं उषा बोर्डिङ स्कूल परिवार।
1: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण श्रोताबिन विज्ञापनदाता शुभेच्छुक शेयर सदस्य लगायत देश विदेशमा छरिएर रहनु भएको सम्पूर्णलाई सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: भर्खरै शुभकामना विदय हुनुहुन्थ्यो रेडियो साहिनोका व्यवस्थापक विश्वनिधि अर्याल।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ट्ज।

मंसिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बसौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

रक्तदान गरौ जीवन बचाऊ नेपाल रेड क्रस सोसाइटी दिपेनगर उपशाखाको आयोजनामा यही असोज 30 गते मिलन चोक ज्योति नगर खद्रौली तथा सिमरी टाउनमा रक्तदान कार्यक्रम आयोजना हुँदैछ। तपाईँको एक थोपा रगतले कसैको नयाँ जीवन दिन सक्छ, त्यसैले आउनुहोस् मानव सेवाको यस पवित्र अभियानमा सहभागी बनाऊ, रक्तदान गरौ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौ। आयोजक नेपाल रेड क्रस सोसाइटी दिपेन

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: साइनो समय सूचक अहिले बिहानको 9 बज्यो इट्स 9 एएम दुईजनाको घटनास्थलमा मृत्यु भएको छ। सुर्खेतबाट जुनी चारैतर्फ जारी गरेको कप र 02-001-6-1243 नम्बरको बलेरो जीप गैरी गुवा स्थित भित्री सड़क खण्डमा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चाजरकोटले जनाएको छ। आज बिहान करिब 2 बजेतिर जीप सड़कबाट झण्डै 300 मिटर तल खसेर दुर्घटनामा परी जीप चालक चाजरकोट जुनी चारी गाउँपालिका 9 का 20 वर्षीय सन्त बहादुर बस्नेत र वडा नम्बर 3 स्यालाकी 30 वर्षीय विपना भण्डारीको मृत्यु भएको हो। यस्तै दुर्घटनामा परी जुनीचारी किरण श्यालाका 30 वर्षीय दिल बहादुर भण्डारी, उनका 4 वर्षीय छोरा शिशिर भण्डारी र 50 वर्षीय शीतला ठमटा घाइते भएका छन्। घाइते तीनजनाको अवस्था मध्यम रहेको र उनीहरूलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका 2 राजदूत संसदीय समय समितिबाट सर्वसम्मत रूपमा स्वीकृत भएका छन्। संसदीय समितिको बैठकले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सिन्हा र मलेसियाका प्रस्तावित राजदूत चुडावडी खरेलको नाम स्वीकृत गरेको हो। उच्च नैतिक चरित्र नभएको ठहर गर्दै सुनारको नाम स्वीकृत गरिएको भने खरेलको नाम आर्थिक अपचलन र म्यान पावर व्यवसायसँगको लेनदेनको आरोपमा स्वीकृत भएको छ। बैठकमा दुवैलाई नाम फिर्ता लिन अवसर दिए पनि उनीहरूले मानेका थिएनन्। सुनार विरूद्ध महिला हिंसा धम्की र आर्थिक अनियमित ताका गम्भीर उजुरी तथा डिजिटल प्रमाणहरू प्राप्त भएका थिए। सुनवाईको क्रममा सांसदहरूले उठाएका प्रश्नमा उनको जवाब चित्त बुझ्द नभएको र प्रस्तुत अडियो भिडियो प्रमाणले उच्च नैतिक चरित्र पुष्टि नगर्ने निष्कर्ष समितिले निकालेको छ। त्यसै गरी मलेसियाका लागि प्रस्तावित खरेलमाथि म्यान पावर व्यवसायसँग रकम लिएको, विवादास्पद गाड़ी प्रयोग गरेको र विभिन्न संस्थाको आर्थिक घोटालामा मुछिएको आरोप लागेको थियो। संसदीय सुनवाई समितिले 15 सदस्यीय पूर्ण बैठकबाट दुवैको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ। दशैं तिहार तथा छठ पर्व लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा 4,505 प्रहरी परिचालन गरिने भएको छ। चाड़ पर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, जुवातास, लागू औषध कारोबार, सवारी दुर्घटना तथा सीमा अपराध नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा कार्ययोजना तयार पारेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढ़ीले तयार पारेको सुरक्षा कार्ययोजना अनुसार प्रदेशका 9 वटै जिल्लामा प्रहरी परिचालन गरी शान्ति सुरक्षा कायम गरिनेछ। चाड़ पर्व मनाउन देश तथा विदेशबाट घर फर्किने यात्रुलाई सुरक्षित यात्राको प्रत्याभूति दिलाउने, सार्वजनिक यातायातमा हुने ठगी तथा बढ़ी भाड़ा असूली नियन्त्रण गर्ने र सम्भावित आपराधिक गतिविधि रोक्ने योजना रहेको जनाइएको छ। यात्रुलाई पाकेट मारी, लुटपाट, ठगी तथा दुर्व्यवहारबाट जोगाउन सार्वजनिक यातायातका साधन र यात्रु चढ़ने तथा ओर्लने स्थानमा विशेष निगरानी गरिनेछ।

0: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
1: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
0: विशेषताहरू:
1: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
0: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
1: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
1: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: लाभको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत दलित कोटाको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन्। अन्तिम मत परिणाम अनुसार 6737 मत सदर भएकोमा स्नेहीले 4821 मत प्राप्त गर्दै सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। अर्का उम्मेद्वार मानबहादुर नेपाली 1121 मत र नरेन्द्र पासवानले 796 मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ। गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुल्लातर्फ गण्डकी प्रदेशका महामन्त्री किरण बाबु श्रेष्ठले अग्रता लिएका छन्। 1986 मतगणना हुँदा गण्डकी प्रदेश खुल्लातर्फ किरण बाबु श्रेष्ठले 772 मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी विष्णु पौडेलले 701 मत पाएका छन्। त्यस्तै महेन्द्र ध्वज जीसीले 642, रेशम बहादुर बानियाले 631, जित प्रकाश आले मगरले 614 र खुमा प्रसाद अरियालले 597 मत प्राप्त गरेका छन्। गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य महिला समूहमा सरस्वती अरियाल तिवारीले अग्रता लिएकी छन्। उनले 819 मत प्राप्त गर्दा ओमकला गौतमले 599 र रविकला खनालले 464 मत पाएका छन्। 35 वर्ष मुनिका युवा खुलातर्फ इन्जिनियर सुभाष पौडेलले फराकिलो अग्रता बनाएका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन पनि बाँकी छ। बागमती प्रदेश सरकारले अघिल्लो सरकारका निर्णयहरू उल्ट्याउन शुरू गरेको छ। प्रशासनिक सुधार र सेवा प्रभावलाई चुस्त बनाउने भन्दै प्रदेश सरकारले यस्तो कदम चालेको। यसअघिका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले केही नीतिगत तथा संरचनागत निर्णयहरू गरेका थिए, तर वर्तमान मुख्यमन्त्री किरण थापा मोगरले ती प्रशासनिक संरचना तथा कर्मचारी दरबन्दी सम्बन्धी निर्णयहरू परिवर्तन गरेका छन्। थापा नेतृत्वको सरकारले मन्त्री परिषदबाट निर्णय गरी पुराना संरचना बिउताउँदै संगठन र तेरिज स्वीकृत गर्दै अघिल्लो सरकारको निर्णय उल्ट्याएको हो। अघिल्लो सरकारले प्रदेशको वित्तीय भार कम गर्न र मितव्ययिता अपनाउन भन्दै चालेका कदमहरू वर्तमान सरकारले उल्ट्याएपछि प्रदेशमा पुनः आर्थिक भार थपिने जोखिम बढ़ेको छ। एकातिर सेवा प्रभाव छरित बनाउन संरचना आवश्यक रहेको सरकारको तर्क छ भने अर्कोतिर राजनीतिक भावभन्दा मिलाउन राज्यकोषमाथि भार थपिने गरी मन्त्रालय र कार्यालयहरू बिउताइएका छन्। अघिल्लो सरकारले प्रशासनिक खर्च घटाउने भन्दै कटौती गरेका संरचनाहरूलाई वर्तमान सरकारले कार्य सम्पादन र सेवा प्रभाव सुधारका लागि भन्दै पुरानै अवस्थामा फर्काउन थालेको हो। नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फका 30 जना प्रहरी जवानहरूलाई प्रहरी सहायक हवलदार पदमा बढ़ुवाका लागि सिफारिश गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय बढ़ुवा समितिको 3 असोज 28 गतेको बैठकको निर्णय अनुसार सो सिफारिश सूची सार्वजनिक गरिएको हो। प्रहरी नियमावली 2071 नियम 27 उपनियम 4 बमोजिम योग्यताक्रमका आधारमा सिफारिश सूची प्रकाशित गरिएको छ। हाल देशमा पश्चिम र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल देशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लागेको छ। देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, खडाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागमा एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। अमेरिकाको विस्कन्सिन राज्यमा पाइपर F-46 मोडलको साना फिक्स विंग विमान दुर्घटना हुँदा एक बच्चा सहित 6 जनाको मृत्यु भएको छ। केनुसाबाट मेनो मोनीतर्फ गइरहेको उक्त विमान डेलोना क्षेत्र स्थित जंगलमा मंगलबार राति दुर्घटनामा परेको हो। सो काउन्टी छ। लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ।

0: पोखरा खसेको खबर प्राप्त भएको थियो। खबर पाए लगत्तै पुगेका उद्धारकर्ताहरूले खोजी तथा राहत कार्य शुरू गरेका थिए, तर विमानमा सवार पाँचजना वयस्क र एक बच्चा गरी सबै छ जनाको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
1: हरो विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रत्येक तयारी चल्छौ
2: को राजदूत आकांक्षामा ब्रेक लागेको छ। आदरणीय श्रोता, संसदीय सुनवाई समितिले सरकारद्वारा सिफारिश गरिएका 13 जना राजदूतहरू मध्ये 10 जनाको नाम अनुमोदन गरेको छ। सत्तारूढ़ राष्ट्रपतिका सांसदहरूकै आपत्तिपछि साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम समितिबाट अस्वीकृत भएको छ। जापानका लागि प्रस्तावित डाक्टर जिज्ञान कुमार थापाको पीआर र स्वार्थको द्वन्द सम्बन्धित विवादका कारण निर्णय होल्ड गरिएको छ। आदरणीय श्रोता, दागीहरूको राजदूत आकांक्षामा ब्रेक लागेको छ। अब उनीहरूले आफू चाहिँ हामी दागी होइनौ, हामी राम्रो हौ, हामी सफा छौ भनेर त्यसको प्रमाण पेश गर्नुपर्ने हुन सक्छ। त्यसैले गर्दाखेरि अब दागीहरूको काम छैन, सरकारले त्यो तरिकाले समितिले त्यो तरिकाले काम गरिरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्छौं। नेपाली कंग्रेसको मतगणना अझै पनि जारी छ, नयाँ नेतृत्व र नयाँ कार्य समिति पदाधिकारी निर्वाचित भइसकेका छन्। केन्द्रीय समितिका केन्द्रीय सदस्यको मतगणना अझै पनि जारी छ। नेपाली कंग्रेसले अब कस्तो कंग्रेस बन्दैछ त नेपाली कंग्रेस, आजको नेपाली बहसमा यस विषयमा पनि चर्चा गर्दैछौ। राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा गर्दा राष्ट्रपतिका सांसद खगेन्द्र सुनारमाथि जुन किसिमको आरोप लागेको छ, त्यो आरोपमा राष्ट्रपा किन मौज, राष्ट्रपाले के भन्न गर्दैछ, अनुशासन आयोगले समितिले कार्यवाही गर्छ त, राइट टू रिकलको प्रोभिजन राष्ट्रपाले कार्यान्वयन गर्न सक्छ त, तर संविधान तह प्रत्यक्ष निर्वाचित सांसदलाई एउटा पार्टीको निर्णयले फिर्ता बोलाउन सकिँदैन, मिल्दैन। तर खगेन्द्र सुनारको जुन आवाज अडियो बाहिर आएको छ, यो कुरामा धेरैले उहाँको होइन भन्ने ढंगले चाहिँ पत्याउन गाह्रो छ, किनभने एआईले त्यस्तो खालको भाषा पनि प्रयोग गर्दैन, त्यस्तो खालको उसको लवज पनि हुँदैन। त्यसैले गर्दाखेरि अब खगेन्द्र सुनारलाई के गर्छ त राष्ट्रिय स्वतन्त्र पार्टीले, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, त्यसैले गर्दाखेरि आज सुदूरपश्चिम सरकारका विषयमा पनि धेरै प्रश्नहरू उठेका छन्। बजेट निर्माण त गर्यो, तर सुदूरपश्चिम प्रदेश सरकारले जसरी बजेट निर्माण गर्यो, त्यो कमिशनको घेरोमा बजेट आएको छ, कमिशन र स्वार्थको द्वन्द्वमा बजेट निर्माण गरिएको छ। बजेटहरू मठमन्दिर पुलपुलेसा तटबन्ध निर्माणमा व्यापक रूपमा गएको छ। बजेट सबै ठाउँमा समानीकरण हिसाबले विनियोजन भएको छैन भन्दै सुदूरपश्चिम सरकारका कतिपय सांसदहरूले, प्रदेशसभा सदस्यहरूले राजीनामा पनि दिएका छन्। तर सुदूरपश्चिम प्रदेश सरकार यतिखेर निकै ठूलो विवादमा छ, विवादित बनेको छ। अब सुदूरपश्चिम प्रदेश सरकारको यो विवाद, लाजमर्दो विवाद, देशका अन्य प्रदेशहरूमा पनि पुगेको छ, देशभरि पुगेको छ। कहिले सरकार बन्ने, कहिले ढाल्ने, बजेट ल्याउँदाखेरि आफू अनुकूल ल्याउने र कमिशनको द्वन्द्वमा फस्ने कारणले गर्दाखेरि आज सुदूरपश्चिमको प्रदेश सरकारको बारेमा निकै ठूला आलोचनाहरू पनि भइ नै रहेका छन्। सरकारले कस्तो खालको बजेट ल्याएको यतिखेर, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौं।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो
1: आमाले मिठो खाना दिनुहुन्छ अनि बाबाले चाख्मा लिनुहुन्छ।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।
1: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
4: बडा दशैं, शुभ दीपावली, छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ओडावासी जनप्रतिनिधि सदस्यज्यूहरू कर्मचारी साझेदार संघ संस्था शुभ चिन्तक लगायत देश तथा विदेशमा छरिएर रहनु भएको सम्पूर्ण नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: श्रीकृष्ण देवकोटा ओडा अध्यक्ष भरतपुर महानगरपालिका ओडा नम्बर 15 परिवार।
6: विजयादशमी, शुभ दीपावली, छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी, मित्रहरू, व्यवस्थापन समितिका सदस्यहरू, अभिभावकहरू, शिक्षा प्रेमी व्यक्तिहरू, शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान, बुद्धि, विवेक र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: शहीद स्मारक कलेज भरतपुर महानगरपालिका 19 बखानपुर शारदानगर चितवन। फोन 0556-91-0131, मोबाइल 98550-53281, 98491-24782।
4: नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्बतको पावन अवसरमा हामी हाम्रा समस्त ग्राहक महानुभावहरू, सुधेच्छुक देश तथा विदेशमा छरिएर रहनुभएका नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: मोडल फोटो एवं भिडियोग्राफी भरतपुर महानगरपालिका 19 शारदानगर टाउन चितवन। मोबाइल
9: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
10: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM।
11: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरण सँगै माधव दुलालको नमस्कार।
12: विपदको उच्च जोखिममा रहेको नेपाल भूकम्पबाट हुन सक्ने सम्भावित क्षति विरूद्ध जुझ्न अन्तर्राष्ट्रिय पूँजी बजारमा जोड़िने। आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश। आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी।
11: र सुवारा भुटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित परिवारका लागि रेडक्रसले 2000 घर बनाउने, करिब 5000 लाभग्राहीलाई भाड़ा सहायता उपलब्ध गराउने सहमति। दशैं नजिकैसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर गाउँ फर्किने सर्वसाधारणको भीड़।
12: संसदको वर्षीय अधिवेशन कानून निर्माणका दृष्टिले प्रभावकारी हुन नसकेको राप्रपा प्रमुख सचेतक खुस्बु ओलीको निष्कर्ष। सरकारले संसदसँग आवश्यक समन्वय नगरेको आरोप। कंग्रेस बेउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेता र जनप्रतिनिधि स्वत महाधिवेशन प्रतिनिधि बन्न पाउने।
11: पाकिस्तानमा स्कूलको खाना छाना खस्ता 35 को मृत्यु 40 भन्दा बढ़ी घाइते ईरान युद्ध पछिको संकटले 13 करोड़लाई गरीबीमा धकेल्ने जोखिम ईरान विरूद्ध अमेरिका नयाँ सैन्य रणनीति बनाउँदै
12: र टी20 विश्वकप एशिया सब रिजनल छनौटमा कुवेत र साउदी अरेबिया च्याम्पियन क्याम्प सदस्य गुञ्जन शाह ठकुरीलाई राखेपले बोलायो फिर्ता स्पेनिस फुटबल महासंघको अनुशासन समितिद्वारा ब्राजिलियन फरवार्ड भिनिसियसलाई चार खेलमा प्रतिबन्ध

दसैँमा सिहु ब्रान्ड तथा सिहु मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, अप्लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सफ्ट एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जना, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

सेवामा टिसिएल घर भित्राउनु होस् र पाउनुहोस् रु 1,42,500 क्याशब्याक र उपहारहरू 85 र 98 इन्च टिभीमा टिसिएल साउन्डर फ्रिजमा सिजी इन्डक्सन कुकर वासिङ मसिनमा 6 किलो सर्फेक्सिङ म्याट्रिक एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भएको छ शर्तहरू लागू हुनेछन् ग्लोबल नम्बर 1 केबल टिभी ब्रान्ड टिसिएल टिभी इलेक्ट्रोनिक्स. That's right.

का सामान किन्दा 37,700 रुपियाँसम्म क्याश ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र 40-door रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट डोर वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिश वासर किन्दा 2 वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सुजीका साना घर आएपछि उपकरणहरू किन्दा हरेक दिन हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भेटनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सुजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। महँगी बढ़्यो सम्बन्धी खबरबाट चालू आर्थिक वर्षको भदौमा महँगी दर उपभोक्ता मुद्रा स्फीति 6.34% कायम भएको छ। साउन महिनामा यस्तो मूल्य वृद्धि 5.96% थियो। गत आर्थिक वर्षको भदौ महिनामा उपभोक्ता मुद्रा स्फीति जम्मा 1.87% रहेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउन र भदौमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि 7.54% रहेको छ भने गैर खाद्य तथा सेवा समूहको 5.69% रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि 1.34% ऋणात्मक रहेको थियो भने गैर खाद्य तथा सेवा समूहको मूल्य वृद्धि 3.70% थियो। चालू आर्थिक वर्षको भदौमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक 16.68%, फलफूलको 15.99%, चीनी तथा चीनीजन्य पदार्थको 12.14%, माछा तथा मासुको 7.34%, तरकारीको 7.07% र मरमसलाको 6.71% बढ़ेको छ। गैर खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक 12.77%, मदिराजन्य पेय पदार्थको 8.83%, कपड़ा तथा जुत्ता चप्पलको 7.06%, फर्निसिङ तथा घरायसी उपकरणको 6.01% र सुर्तीजन्य पदार्थको 5.45% बढ़ेको छ। चालू आर्थिक वर्षमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक 6.78% र शहरी क्षेत्रको 6.19% बढ़ेको छ। भदौमा प्रदेशगत आधारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढ़ी मध्य प्रदेशमा 7.48% र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा 5.16% रहेको छ। चालू आर्थिक वर्षको भदौ महिनामा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति 5.28%, तराईको 6.89% र पहाड़को 6.41% र हिमालको 5.69% रहेको छ।
2: विपदको उच्च जोखिममा रहेको नेपाल भूकम्पबाट हुन सक्ने सम्भावित क्षति विरूद्ध जुड्न अन्तर्राष्ट्रिय पूँजी बजारमा जोड़िने भएको छ। विश्व बैंकसँगको सहकार्यमा नेपालले त्यस्तो क्षतिमा आपतकालीन वित्तीय सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पूँजी बजारमा ऋण पत्र बण्ड जारी गर्ने तयारी थालेको हो। थाइल्याण्डको बैंककमा जारी विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको वार्षिक बैठक एन्युअल मिटिङका क्रममा अर्थ सचिव घनश्याम उपाध्याय र विश्व बैंकका उपाध्यक्ष जर्ज फ्यामिलियर बीच यस सम्बन्धी सम्झौता भएको छ। यसअघि मन्त्री परिषद बैठकले विश्व बैंक भूकम्प क्याटास्ट्रोफी बण्ड क्याट बण्ड सम्झौता गर्न स्वीकृति प्रदान गरेको थियो। दुईपक्षी बीच भएको सम्झौता अनुसार वन जारी हुन सफल भयो भने यस्तो औजार प्रयोग गर्ने नेपाल दक्षिण एसियाकै पहिलो मुलुक हुनेछ। भूकम्पीय जोखिम र यसबाट पर्न सक्ने हानि तथा नोक्सानी सम्बोधनका लागि शीघ्र वित्तीय स्रोत जुटाउन सकियोस् भन्ने उद्देश्यले विपद क्याटास्ट्रोफी बण्ड विकास गर्ने गरी सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ। यस सम्झौता अन्तर्गत विश्व बैंक समूहको ट्रेजरी विभागले नेपाल सरकार र अन्तर्राष्ट्रिय पूँजी बजारमा रहेका लगानीकर्ताहरूसँग सहकार्य गरी क्याटास्ट्रोफी बण्ड विकास र जारी गर्न वित्तीय सम्भाव्यता र सम्भावित संरचनाको लेखाजोखा गर्ने जनाइएको छ।
1: नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित परिवारका लागि 1000 अस्थायी आवास र 1000 स्थायी घर निर्माण गर्ने भएको छ। नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशाल कुमार भण्डारीका अनुसार आवास निर्माणका लागि बिहिबार पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको भवन विभागसँग सम्झौता भएको हो। सम्झौता अनुसार घर गुमाएका करिब 5000 लाभग्राहीलाई भाड़ा सहायता उपलब्ध गराउने सहमति भएको भण्डारीले बताउनुभयो। बाढ़ीबाट प्रभावित परिवारलाई लक्षित गरेर 1000 अस्थायी आवास र 1000 स्थायी घर निर्माण गर्ने गरी मन्त्रालयसँग सम्झौता गरेका छौं। उहाँले भन्नुभयो कर बगाएका करिब 5,000 लाभग्राहीलाई भाड़ा सहायता उपलब्ध गराउने सहमति पनि भएको छ। भण्डारीका अनुसार दशैं लगत्तै कार्ययोजना तयार गरिनेछ। सरकारले आवश्यक जग्गा उपलब्ध गराए अस्थायी आवास र स्थायी घर निर्माणको काम अघि बढ़ाइनेछ। सम्झौता अनुसार आवास निर्माणको नेतृत्व भवन विभागले गर्नेछ। बाढ़ीबाट घर गुमाएका परिवारलाई अस्थायी बसोबास, स्थायी आवास निर्माण र भाड़ा सहायता मार्फत राहत उपलब्ध गराउने लक्ष्य राखिएको छ।
2: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आयोगका अध्यक्ष रामबहादुर थापा मगरी राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगको आर्थिक वर्ष 82-83 को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। नेपालको संविधानको धारा 294 संवैधानिक आयोगको प्रतिवेदन राष्ट्र प्रमुख समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने गरिएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम संचालक निर्देशिका 2083 जारी गरेको छ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण प्रवर्धन र सहयोग गर्ने निर्देशिका जारी भएको हो। यसअघि स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073 बमोजिम संचालन हुँदै आएको थियो। सो कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन पुरानो निर्देशिकामा विभिन्न व्यवस्था थप गरी नयाँ जारी गरिएको हो।
2: नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवापक्ष हिजो आज अधिवेशनमा व्यस्त छ। देउवापक्षमा केन्द्रीय नेताहरू र जनप्रतिनिधिलाई भने अधिवेशनबाट महाधिवेशन प्रतिनिधि जितेर आइराख्नु पर्दैन, सो त महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको छ। अधिकांश ओडाबाट प्रतिनिधि चुनिएर केन्द्रीय महाधिवेशनमा सहभागी भएपछि नेता कार्यकर्ताको शून्यतालाई पूर्ति गर्न देउवा पक्षले नयाँ टिरिक अपनाएको हो। विगतमा रहेको यस्तो व्यवस्था गगन थापा नेतृत्वको नेपाली कांग्रेसले भने हटाइसकेको छ। तर देउवा पक्षले भने नेता कार्यकर्ताको भीड़ देखाउन केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य सांसद लगायत स्थानीय तहका जनप्रतिनिधि पनि स्वतः महाधिवेशन प्रतिनिधि रहने व्यवस्थालाई अघि बढ़ाएको जनाएको छ। देउवा पक्षले मंगिर 21-23 गतेसम्म 15 महाधिवेशन गर्दैछ। त्यसअघि वडा पालिका प्रदेशसभा र प्रतिनिधि सभा तथा जिल्ला र प्रदेश अधिवेशन हुनेछन्। देउवा पक्षमा महाधिवेशनमा भाग लिन केन्द्रीय नेताहरूलाई सम्बन्धित वडामा गएर चुनाव लडेर आउनु पर्दैन, स्वत महाधिवेशन प्रतिनिधि रहने व्यवस्था छ। देउवा पक्षले गराउने महाधिवेशनमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, निर्वाचित केन्द्रीय सदस्य, मनोनित केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र प्रदेश सभापतिहरू स्वत महाधिवेशन प्रतिनिधि हुनेछन्। तर अधिकांश यी नेताहरू अहिले गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिमा निर्वाचित नै भइसकेका छन्। यति मात्र होइन, महाधिवेशनका लागि देउबारे 300 प्रतिनिधि मनोनित गर्न पाउने व्यवस्था गरिएको नेताहरूले बताएका छन्।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक खुशबु ओलीले संसदको वर्षीय अधिवेशन कानून निर्माणका दृष्टिले प्रभावकारी हुन नसकेको बताउनु भएको छ। काठमाडौँमा आफ्नो संसदीय रिपोर्ट कार्ड सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले आज सत्तापक्ष र प्रतिपक्षबीच राजनैतिक आरोप प्रत्यारोप संसद केन्द्रित हुँदा जनसरकारका विषय र कानूनी बहस कमजोर बनेको बताउनुभयो। अधिवेशनभर सरकारले संसदसँग आवश्यक समन्वय नगरेको आरोप समेत ओलेको छ। संसद राजनैतिक आरोप प्रत्यारोपमा बढ़ी केन्द्रित हुँदा जनसरकारका मुद्दा र कानूनी बहस कमजोर बनेको उहाँको ठहर छ। उहाँले आफूले संसदको जनजीविका, नागरिक अधिकार, श्रमिकका समस्या, सार्वजनिक खर्चको निगरानी र सरकारी जवाबदेहिताका विषयलाई प्राथमिकताका साथ उठाएको दावी गर्नुभयो। पेट्रोलियम पदार्थको मूल्यवृद्धि, मल तथा ग्यासको आपूर्ति, कृषि अनुदानमा अनियमितता, सवारी साधन आयातमा सम्भावित कर छले, राइड शेयरिङमा लगाइएको 7% कर र स्वास्थ्य सेवा सम्बन्धी समस्याबारे सरकारको ध्यान आकर्षण गराएको उहाँले जानकारी दिनुभयो।
2: केपी शर्मा ओलीले भने नागरिकको जीवनस्तर उकास्ने, उत्पादन बढ़ाउने र दिगो आमदानी सुनिश्चित गर्ने आर्थिक आधार निर्माण गर्नु मुलुकको प्राथमिक दायित्व भएको बताउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय सलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिकीकरण कार्यक्रममा ओलीले नागरिकको जीवनस्तर उकास्ने काममा लाग्नुपर्ने बताउनुभयो। विपन्नलाई दिगो समृद्धिमा रूपान्तरण गर्न नीतिगत स्पष्टता र उत्पादनमुखी रोजगारी अपरिहार्य रहेको हो ओलीको भनाई छ। वहाँले राजनीतिक तथा नीतिगत विमर्शहरू आम जनताको आधारभूत आवश्यकता पूरा गर्ने दिशातर्फ लक्षित हुनुपर्नेमा जोड दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: यो दसैँ हर पलमा खुसीको साथ दैको सँगै रमाऊ, हाँसो र होसिङ्गा, घरभरि उमङ्ग, मनभरि बहार, दैको सँगै दसैँ बनाऊ यादगार।
4: यो दसैँमा
5: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।
3: यो दसैँ हर पलमा खुसीको साथ दैको सँगै रमाऊ, हाँसो र होसिङ्गार, घरभरि उमङ्ग, मनभरि बहार, दैको सँगै दसैँ।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:07 पीएम
0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
2: स्कर्ब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु कान ज्वरो समेत आउनु टाउको धेरै दुख्नु पसिना धेरै आउनु आँखा रातो हुनु झाडा पखाला लाग्नु माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्कर्ब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू खेतबारीमा काम गर्दा वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने सकेसम्म घाँस बाली वा चौरमा नबस्ने बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ
3: दशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन फोन 0556 93 495।
5: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले भीममा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने सुद्धा झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
6: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पाठ एप्लिकेशन
7: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी
6: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण
7: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
6: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
7: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
6: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
3: विजया दशमी, शुभ दीपावली, छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी, मित्रहरू, व्यवस्थापन समितिका सदस्यहरू, अभिभावकहरू, शिक्षा प्रेमी व्यक्तिहरू, शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान, बुद्धि, विवेक र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अध्यक्ष राम बहादुर भण्डारी, प्रधान अध्यापक दुर्गा प्रसाद सापकोटा, जानकी मावि, भरतपुर 27, मेघौली।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: जानकारी दिन मिल्ने 5 लाख मेट्रिक टन क्षमताको ग्रीन यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान। सुशासनका नाउँमा व्यवसायीलाई दुःख दिने गरेको उद्योगीहरूको गुनासो।
1: आपसी विश्वास, उत्तरदायित्व, निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो।
0: नेपाल धितपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गर्यो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध हटाउन आवश्यक नेगोसिएसन प्रणाली कानूनको प्रक्रिया अगाडि बढ़्यो। जलवायु असरका विषयमा विश्व समुदायको ध्यानकर्षण गराउन संसदीय समितिको आग्रह।
2: पानीको आवश्यकता, सिंचाईको साधन, अरू जमीन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू
0: र विश्व एसियन खेलकुदमा कास्य विजेता करातेका तेन्जिङ शेर्पाद्वारा सरकारले दिएको पुरस्कार रकमप्रति असन्तुष्टि। पदकको राष्ट्रले सम्मान गर्न सक्नुपर्ने भनाए।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: चाडपर्व नजिकैसँगै बजारमा हुने मूल्य वृद्धि, कृत्रिम वा म्याद गुज्रिएका सामानको बिक्री र कालो बजारी नियन्त्रण गर्न सरकारी निकायले निरन्तर रूपमा अनुगमन गरिरहेको छ। तर चाडपर्व मात्रैमा हुने अनुगमनले उपभोक्ताको हित सुनिश्चित गर्न नसक्ने विज्ञहरू बताउँछन्। बजारमा हुने अनियमितता नियन्त्रण र वर्षभरि नियमित अनुगमन, दोषीलाई कार्यवाही र उपभोक्तामा सचेतना आवश्यक रहेको छ। अनुगमन देखाउनका लागि मात्र होइन, बजारलाई व्यवस्थित र उपभोक्तालाई सुरक्षित बनाउन समेत प्रभावकारी हुने बताइएको छ। अब खबर सन्तोषी रावलबाट।
4: संसदीय सुनवाई समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश 4 न्यायाधीश विरूद्ध उजुरी आह्वान गर्नुभएको छ। असोज 26 गते बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीश विरूद्ध कार्तिक 9 गतेबाट शुरू हुने गरी 10 दिनको समय दिएर उजुरी आह्वानको निर्णय गरेको समितिका सचिव तुलबहादुर गणेलले बताउनुभयो। 9 गतेबाट उजुरी दिन शुरू भएपछि 19 गतेसम्म दिन सकिनेछ। समिति सभापति बोध नारायण श्रेष्ठले न्याय परिषदको पत्रचार अनुसार सुनवाई प्रक्रिया प्रारम्भ गरी उजुरी आह्वान गरेको निर्णय गरेको बताउनुभयो। एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संदिग्ध नेपाल खुशी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिकीकरण कार्यक्रममा उहाँले केही समय यताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको स्वीकार गर्दै त्यसलाई असफल वा पराजित भएको नमुनो जिकिर गर्नुभयो। पूर्व प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा अगाडि सारिएका सामाजिक क्षेत्रका सुधारहरूलाई समाजवाद उन्मुख कदम भएको दावी समेत गर्नुभयो।
5: समृद्ध नेपाल, सुखी नेपाली भनेको यो हाम्रो गन्तव्य अलिक पछाडि नखेलिया, अझ पछाडि नखे, गत वर्षको घटनाले अझ पछाडि नखे, केही दशक पछाडि नखे, यो सबै असफल भएको, यो पराजित भएको होइन, तर केही पछाडि चाहिँ नखे। समृद्ध नेपाल, सुखी नेपाली बनाउने बाटोमा हामीले सामाजिक क्षेत्रमा जुन काम गरेका थियौँ त्यसबाट समाज एउटा सुन्दर र राम्रो हुँदैन।
4: संज्ञा दिँदै सड़क बालबालिका मुक्त राष्ट्र घोषणा, सहयोगपछि सड़क मानवहरूको व्यवस्थापन र माग्ने प्रथाको अन्त्यलाई उहाँले सरकारको जिम्मेवार व्यवहारको उपसका रूपमा व्याख्या गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेद्वार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ। पार्टीले आजदेखि नगरपालिका क्याण्डिडेट क्लबको आवेदन खुला गरेको हो। राष्ट्रपाका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वा वडा सदस्यका रूपमा नेतृत्व गर्न इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरेर आवेदन दिन सक्ने राष्ट्रपा प्रमुख सचेतक प्रकाशन परियालले सीआईएनलाई जानकारी दिनुभयो।
6: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई चिन्हित गरेर क्यान्डिडेट क्लब सार्वजनिक गरेको हो। यो हामीले यस अगाडि नै पालिकाको लागि क्यान्डिडेट क्लब सार्वजनिक गरिसकेका छौँ। अहिले आज सार्वजनिक गरेको चाहिँ नगरपालिका क्यान्डिडेट क्लब हो। नेपालभरिका नगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य बन्न इच्छुक अगुवाहरूले पार्टीको नीति, सिद्धान्त, विचारलाई केन्द्रमा राखेर यसको प्रक्रियाबाटै उम्मेदवारी आह्वान गरिएको हो। अब यो उम्मेदवारी आह्वान गरिसके पछाडि प्रक्रिया अन्तर्गत नै आकांक्षीहरूले आफूलाई त्यहाँ दस्तावेजीकरण गर्नुपर्नेछ अथवा उम्मेदवारी दर्ता गर्नुपर्नेछ। यसका धेरै प्रक्रिया मध्ये चाहिँ यसले एउटा मापदण्ड बनाएको छ।
4: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरूद्ध आन्दोलन गर्ने तयारी गरेका छन्। मंगसिर 10 गते खुला मंचबाट आन्दोलनको घोषणा गर्ने गरी तयारी थालिएको हो। विभिन्न 9 दल मिलेर बनेको अग्रगामी मोर्चाको नेतृत्वमा आन्दोलनको तयारी थालिएको जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष जितेन्द्र सेनले जानकारी दिनुभयो। मोर्चामा रहेका दलहरू आन्तरिक तयारीमा जुटेका छन्। छठपछि एउटा माहौल बन्छ र त्यही अनुसार अगाडि त्यसका लागि दलहरूले एक्लै तथा समूहमा पनि तयारी गरिरहेको बताएको छ। अग्रगामी मोर्चा मात्र होइन तराई मधेसमा रहेका अन्य संगठनहरू पनि छठपछि आन्दोलनको तयारीमा जुटेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रबन्धनका लागि सहुलियतपूर्ण कर्जा समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गर्नुभएको छ। अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउन तितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले कर्जा सुरक्षा, कोष विस्तार, चल सम्पत्ति धितो दर्ता प्रणालीको प्रभावकारी कार्यान्वयन तथा बाढ़ी र विपदबाट प्रभावित व्यवसायीलाई शीघ्र पुनस्थापना कर्जा उपलब्ध समेत सरकारसँग माग गर्नुभयो। अध्यक्ष श्रेष्ठले साना साना विषयमा व्यवसायीमाथि हुने धरपटक पक्राउ जस्ता गतिविधिको अन्त्य हुनुपर्ने माग समेत गर्नुभयो।
1: आपसी विश्वास, उत्तरदायित्व, निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो। भ्रष्टाचार विरूद्धको सरकारी अभियानलाई महासंघले पूर्ण समर्थन गर्दछ। कुनै पनि व्यवसाय वा कम्पनी कानून भन्दा माथि हुँदैन, तर निष्पक्ष र चाहिँ कानूनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै पनि उद्यमीले दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणको आधारमा व्यवहारिक र निष्पक्ष होस्। पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायमा अनावश्यक डर र अन्योल सिर्जना हुने गरी प्रयोग गर्नु हुँदैन।
4: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामबहादुर थापा मगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका लागि नेपालले जलवायु वित्तमा अनुदान, प्रत्यक्ष पहुँच र क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोर दिनुभएको छ। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सांसदहरूले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा परेको गम्भीर असरका विषयमा विश्व समुदायमा उठाउनु पर्ने माग गरेका थिए।
2: पानीको आवश्यकता, सिंचाईको साधन, अरू जमीन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू देखिएर आयो र जुन हाम्रो परम्परागत व्यवस्थापन पद्धति थियो त्यो चाहिँ अहिले हामीले बिर्स्यौं।
7: यो संघीय सरकार चाहिँ घोडा चढेर हिँडेका छ। यो घोडा चढेर हिँडेको सरकारले तल्लो दुईटा टायरलाई चाहिँ देख्नै सक्दैन। यो समस्याले पनि यो अझै हामी समस्या भोगिराखेका छौँ कि जस्तो लाग्छ। अब यो कसरी यसलाई समन्वयकारी भूमिकामा लैजाने? फेरि भोटेकोसीको समस्या बाँकी छ, फेरि अरू अरू ठाउँमा समस्या आइराखेको छ। संरक्षण त भयो, अब अहिले हामीले ठुलो कुरा भन्दा पनि त्यो ल्यान्ड साइडहरूलाई त्यो जमिनमा जहाँ चाहिँ पहिरो, त्यो त्यहाँको माटो त एकदम बलौटे छ, एकदम फुकुलो छ, त्यसलाई चाहिँ संरक्षण गर्नको लागि के छ हाम्रो होइन?
4: छलफलमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यवाहक निर्देशक डाक्टर मनिषराज पाण्डेले भन्नुभयो,
2: जलवायु विपदका कुराहरू जुन घटनाहरू भइरहेको छ र अब हामीले लिएको जुन एप्रोच हामीले भन्ने गर्छौँ जहिले पनि अलिकति त्यो रियाक्टिभबाट अलिकति हामीले प्रिभेन्टिभ एप्रोचमा जानुपर्ने अवस्था पनि अब हामीले कुनै पनि घटना घट्न नदिनको लागि कस्तो किसिमको प्रिभेन्टिभ मेजर्सहरू अप्नाउने कुन चाहिँ यो विशेष गरी उत्थानशीलतालाई प्रत्यक्ष रूपमा सजग गर्ने खालका चाहिँ कार्यक्रमहरू होइन त्यो विषय नीतिगतदेखि लिएर कारण तहसम्मका कुराहरूलाई कसरी लैजाने भन्ने कुरा नै महत्वपूर्ण हो जस्तो लाग्छ।
4: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ़ाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेशन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढ़ाएको हो। नेपाल धितुपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मसौदा सार्वजनिक गरेको छ। यसअघि सरकारले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजनाको मार्गदर्शन अनुरूप नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय तथा जिम्मेवारीपूर्ण सहभागिता विस्तार गर्ने उद्देश्य अनुसार बोर्डले संस्थागत लगानीकर्ता नीतिको मसौदा सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले 5,00,000 मेट्रिक टन क्षमताको ग्रीन यूरिया हरित यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ। मन्त्रालयले व्यावसायिक रूपमा हरित यूरिया उत्पादन गर्ने उद्योग स्थापना गर्ने इच्छुक कम्पनी संयुक्त लगानी जोइन्ट भेन्चर तथा कन्सोर्टियमसँग विस्तृत अवधारणा र कार्यान्वयनको ढाँचा मोडालिटी सम्बन्धित प्रस्ताव गर्न माग गरेको हो। साझा खबरमा अब खेल खबर। विश्व एसियन गेम्स एसियाडमा नेपाललाई कांस्य पदक जित्नुभएका कराटेका तिन्जिन शेर्पाले सरकारले दिएको पुरस्कार रकमप्रति असन्तुष्टि जनाउनु भएको छ। तेन्जिङले खेलकुद नियमावली अनुसार पाउनुपर्ने पुरस्कार रकमको आधा कर कटाएर पुरस्कार पाएपछि सरकारप्रति गुनासो व्यक्त गर्नुभएको हो।
0: बाली प्रभावित क्षेत्रमा राहत दिन अस्थायी लाभग्राही कार्ड बनाउनु पर्ने।
8: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू हाम्रो वडा अध्यक्ष हुनुहुन्छ वडा सदस्यहरू हुनुहुन्छ उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली निर्वाचित भएपछिको 6 महिनामा सांसदको उपलब्धि भूमिका कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
9: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहाल अनि फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएको रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बना खान छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
12: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
13: प्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
0: माडीले निम्ति आएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
9: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
0: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
9: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
0: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
9: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
14: तपाई उत्तरगढ़ गाउँपालिका रसुवाको हुनुहुन्छ भने राहत लिन अस्थायी लाभग्राही कार्ड त पक्कै बनाउनु भयो होला। राहत सकियो भनेर चाहिँ कहाँ र कसलाई खबर गर्ने?
8: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू, हाम्रो वडा अध्यक्ष हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो। त्यसपछि हामीले कति छ त स्टक, त्यो स्टक अनुसार हामीले छ भने हामीले वितरण गर्न सक्छौँ, छैन भने हामीले विभिन्न संस्थाहरूलाई ल हाम्रो राहत छैन, हामीलाई चामल दाल नुनहरूको आवश्यकता पर्यो, ल हामीलाई यति ल्याइदिन पर्यो भनेर हामीले उहाँहरूसँग कन्ट्याक्ट गर्छौँ र त्यस्तो नपुग ठाउँमा हामीले त्यो वितरण गर्नेछौँ। पीड़ितहरूको त अस्थायी कार्ड बनिसकेको छ र जनप्रतिनिधिहरू, वडा अध्यक्षहरूले त्यसको लिस्ट ल्याउनुहुन्छ। जस्तै मानव यो बोगती तारमा 120 घर दूरी छ भने त्यसको नाम सर्लक्क ल्याउनुहुन्छ अनि त्यही अनुसार हामीले चामल दाल नुनहरू झिक्छौँ, झिकेर स्टकमा भएको चिजहरू हामीले वितरण गर्छौँ। त्यो कार्ड भनेको अस्थायी कार्ड हो, त्यही अनुसार हामीले प्याकेज बनाएर अनि उहाँहरूलाई साइन गराएर त्यसपछि हामीले सामान त्यसरी वितरण गरिरहेका छौँ।
14: उत्तरगढ़ गाउँपालिकाको राहत वितरण केन्द्रका फोकल पर्सन चिरञ्जीवी ढकाल राहत सकी वडाका जनप्रतिनिधिलाई खबर गर्न सुझाव दिए। तपाईँ यात्रामा निस्किनु अघि सड़कको अवस्था कतिको बुझ्नुहुन्छ? सड़कको अवस्था बुझेर यात्रा गर्न ट्राफिक प्रहरीको सुझाव छ।
15: तपाईँहरूले पहिलो कुरा भनेको त आफू चल्ने गाड़ी कतिको ठिक छ कि छैन, आफूलाई ट्राभल गराउने सवारी चालकको डकुमेन्ट छ छैन उसको अवस्थाबारे पनि जानकारी लिनुपर्ने हुन्छ। त्यो सँगसँगै तपाईँहरूले आफू जाँदै गरेको सड़कको अवस्थाको बारेमा पनि जानकारी लिनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले नजिकको प्रहरी वा हाम्रो प्रहरीको हटलाइन 100 मार्फत र ट्राफिक प्रहरीको हटलाइन 103 मार्फत पनि जानकारी लिन सक्नुहुन्छ र आफू जानु स्थानको चाहिँ आफ्नो घर परिवार स्थानीय तह सक्नुहुन्छ भनेदेखि जिल्ला प्रशासन आफू जाँदै गरेको एरियाको जिल्ला प्रशासन कार्यालयमा समेत पनि तपाईँले समन्वय गरेर बाटोको अवस्था सड़क सुरक्षा सम्बन्धी जानकारी लिन सक्नुहुन्छ र आफू ट्राभल गर्दै गर्दा बीचमा केही अप्ठ्यारो लाग्यो, कुनै शंका लाग्यो अथवा कुनै पहिरो जान लागेको जस्तो इमर्जेन्सी केही आइलाग्यो भने 100 र 103 चाहिँ समन्वय गरेर सो सम्बन्धमा चाहिँ जानकारी लिएर आफू चाहिँ सुरक्षित तरिकाले यात्रा गर्न सक्नुहुन्छ।
14: ट्राफिक प्रहरीका इन्सपेक्टर सपना पौडेल, तपाईँले बाटोको अवस्था बुझ्न ट्राफिक प्रहरीको 103, नेपाल प्रहरीको 100 र 1234 नम्बरमा फोन गर्न सक्नुहुन्छ अनि यात्रामा निस्कनु अघि आफू हिँडेको जानकारी परिवारलाई दिन, आफू चढ़ेको गाड़ीको नम्बर याद गर्न वा फोटो खिच्दा आपत परेको बेला सजिलो हुन्छ। आज असोज 29 गते र भोलि 30 गते गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा पानी र हिउँ पर्ने मध्यम सम्भावना रहेको छ। त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसमको अवस्था बुझ्न 11:15 फोन गर्न सक्नुहुन्छ। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचित भएपछिको छ महिनामा सांसदको उपलब्धि,
16: तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन, चिन्तनले नै फरक बनाउँछ होला, नभए त सुमधुरै हुन्छ जस्तो लाग्छ मलाई।
0: चाडपर्वसँगै सांसदको गाउँ जाँदाको योजना र अनुभव विशेष श्रृंखला हिलो सांसद लगायतका सामग्री बाँकी छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
18: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
17: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
18: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
17: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
18: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
17: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
0: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
17: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग तेह्रथुमबाट निर्वाचित सांसद सन्तोष सुब्बा हुनुहुन्छ। यहाँ हार्दिक स्वागत छ मानिज्यू।
19: धन्यवाद।
17: चाडबाडको बेलामा कुराकानी गर्दैछौ, योजनाहरू कसरी लिएका छन् तिमी अगाडि बढ
19: काङ्ग्रेसको महाधिवेशन सँगसँगै त्योभन्दा केही समय अगाडि भएको यो डिजास्टरले गर्दाखेरि काङ्ग्रेसलाई चाहिँ चाड माया जस्तो तर पनि उभिएको समयमा सामान्य ढंगमा नै बिताउने तयारी गर्दैछु।
17: अरू बेलामा जनतासँग भेटघाटको लागि जानु आउनु र चाडबाडको बेलामा आउनु जाँदाखेरि चाहिँ त्यो उत्साह, त्यो उमङ्ग अलिक फरक हुन्छ कि सामान्य जस्तै लाग्छ यहाँहरूलाई पनि त्यो शहरबाट गाउँ अथवा सिंहदरबार आसपासबाट आफ्नो निर्वाचन क्षेत्रमा जाँदाखेरि
19: यस्तो हुन्छ। मलाई चाहिँ म चाहिँ प्राय जिल्लामै बसेको कारणले गर्दाखेरि त्यति फरक त पर्दैन, तथापि मैले व्यक्तिगत रूपमा चाहिँ लिने गरेको यो चाडबाडलाई चाहिँ मुलुक त्यसै पनि हाम्रो देश बहुसांस्कृतिक समाज संरचना नै त्यही छ र मुलुकले नीतिगत रूपमा पनि हामी त्यही नीतिमा अवलम्बन गरिसकेको अवस्थामा हामी छौं र त्यही समाजलाई जोड्नको लागि पनि यी चाडबाडहरू पनि महत्वपूर्ण भूमिका, चाडबाडहरूको महत्वपूर्ण भूमिका हुन्छ। अहिले त हाम्रो त त्यो संस्कारै विषय छ, एक अर्काको परिपूरक सह अस्तित्वलाई स्वीकार गर्ने, सबैका चाडबाडलाई मान्ने, सबै जात जाति सबै धर्म संस्कृतिलाई एक अर्काको परिपूरक ठान्ने र आदान प्रदान गर्ने हाम्रो त संस्कारै बनेको छ।
17: तपाईँको निर्वाचन क्षेत्रका जनताहरूको लागि के लिएर जाँदै हुनुहुन्छ, खालि त्यो सन्देश हो कि एक प्रकारको भेटघाट मात्रै हो कि अथवा यो कुरा यसपालिको दशैं तिहारको आसपासमा गाउँमा गएर मैले भन्नुपर्नेछ गर्नुपर्नेछ भन्ने छ।
19: जिल्लावासीलाई मैले लिएर जानुपर्ने सन्देश त एउटै कुरा हो, एकअर्का सबै समुदाय बीचमा एकअर्काको चाहिँ परस्पर सम्बन्ध चाहिँ सुमधुर र अझ प्रगाढ भएर जाओस्, बलियो भएर जाओस्, त्यसले राष्ट्रियताको सवालमा पनि त्यसले काम पनि गर्छ, एकीकृत समाज निर्माण गर्ने कुरामा पनि त्यसले बल पुर्याउँछ, व्यावहारिक रूपमा पनि सामाजिक क्षेत्रमा राजनीतिक क्षेत्रमा पनि अझ राम्रो विचार, राम्रो चिन्तन, राम्रो सोच यो समाजमा यो चाडपर्वले पनि प्रभाव गरिदियोस् भन्ने सन्देशका साथ नै जाने हो।
17: काम गर्न थालेको त छ महिनामा होइन तपाईँको?
19: छ महिनामा।
17: छ महिनामा कतिपटक आउने गर्नुभयो जिल्ला?
19: 3-4 गए।
17: धेरै हो कि अथवा थोरै हो जस्तो लाग्छ?
19: अहिले चाहिँ यो ऐन नीति विधान बनाउने, संशोधन गर्ने, निर्माण गर्ने यो
16: ठिक्क अलिक व्यस्त समय पनि छ पार्लियामेन्टको, त्यसैले गर्दाखेरि अलिकति समय यता मिल्नु पर्यो, तर अहिले ठ्याक्कै अन्त्य छ, अहिले स्टाफ छ, त्यसले गर्दाखेरि अब जुन खुल्ला नै छ।
20: छ महिनामा संसदमा कति पटक आफ्नो विचार राख्नुभयो भने?
16: ठ्याक्कै गोलेर त छैन, तर धेरै पटक राखिसके, शून्य समय भन्छ, विशेष समय राखेकै छु।
20: त्यसमा त्यो रकमका नागरिकको कुरा बढी आयो कि, अथवा अरू समसामयिक राजनीतिको कुरा, कानून निर्माण प्रक्रियामा देखिएको समस्याको बारेमा?
16: सबैभन्दा बढी त कानून निर्माणको प्रक्रियाको विषयमा छलफलमा बढी ध्यान केन्द्रित र सहभागिता जनाए, र त्यस पछाडि जिल्लावासीको प्रत्यक्ष सरकारका सवालहरू पनि उठाउनु भएको छ, र राष्ट्रिय रूपमा रहेका केही सवालहरू पनि उठाउनु भएको छ।
20: यो कुरा राखिदिनु पर्यो अथवा यस्तो कुरा चाहिँ भनिदिनु पर्यो, सुनाइदिनु पर्यो भन्ने खालको हुन्छ कि त्यतातिरबाट खासै खासै ठूलो त्यो अनुरोध अथवा एक प्रकारको हस्तक्षेप छैन जनता स्तरबाट?
16: नागरिकबाट विभिन्न विषय विभाग विभागका कुराहरूमा कोही व्यावसायिक हुनुहुन्छ, कोही प्रत्यक्ष त्यो सरकारवाला जुन वर्ग समुदाय हुनुहुन्छ, त्यो उहाँहरूबाट कुरा आइराखेकै छ। कतिवटा कुरा त बढी समय त्यहाँ पनि एउटा नियम छ, त्यसले गर्दाखेरि अझ समय अभाव भएको जस्तो मैले चाहिँ फिल गरेको छु, महसुस गरेको छु।
20: यदि समय मिल्यो भने चाहिँ थप यो कुराहरू पनि उठाउने विचार गरेर चाहिँ संसदमा भन्ने कुरा,
16: जस्तो तपाईँलाई फर इक्जाम्पल निर्माण व्यवसायी सङ्घमा तटबाट आएका व्यवसायी साथीहरूको कुरा, नागरिकका कुरा पनि छन्। त्यस्तै कृषि क्षेत्रमा रहेका प्रत्यक्ष सरकारमा रहेका किसान वर्गका कुराहरू पनि छन्, विविध कुराहरू छन्, जस्तो अब सड़कका कुराहरू पनि छन्, शैक्षिक क्षेत्रमा हामीले निर्माण गर्नुपर्ने कुराहरू पनि, उठान गर्नुपर्ने कुराहरू पनि बाँकी छ, अस्पताल सुविधायुक्त अस्पतालहरूको कुराहरू छन्, ती कुराहरू बाँकी नै छ उठाउन।
20: निर्वाचन बेला पराजित गर्नुभयो, उम्मेद्वारको रूपमा विभिन्न राजनीतिक दलहरू हुनुहुन्थ्यो होला, निकटतम एउटा होला अथवा तेस्रो स्थानमा रहेको, उहाँहरूसँगको सम्बन्ध चाहिँ होइन?
16: मेरो सम्बन्ध एकदमै प्रगाढी छ,
20: अहिले पनि
16: अत्यन्तै राम्रो छ मेरो, त्यस्तो कुनै हुनै छैन।
20: अहिले विकास निर्माण अथवा त्यो रतनलाई यस्तो खालको बनाउनु पर्यो भन्ने बारेमा केही संवादहरू कतिपटक केही भयो?
16: मलाई त त्यहाँ मलाई लाग्छ, अहिले तपाईँले भन्दै गर्दा सम्झे, राष्ट्रपतिको उम्मेद्वार हाम्रो सुरेन्द्रजी हुनुहुन्छ, सुरेन्द्र कार्की, उहाँले त मलाई त यो मागे भाइ भनेर लिखित रूपमा प्रतिवेदन नै दिनुभएको छ।
20: भर्खरै कि अलिक पहिले?
16: होइन, यो ठ्याक्कै त्यो बजेट बनाउने बेलामा, त्यो बेलामा त्यो सम्झे पनि, त्यसैले गर्दाखेरि सम्बन्ध हाम्रो अत्यन्तै राम्रो छ।
20: राम्रो र नराम्रो हुने कुरा चाहिँ के कुराले निर्गुल गर्दोरहेछ? किनकि हामी सुनसम्म कतिपयको चुनावको बेला जुन प्रतिस्पर्धा भयो त्यसैका कारणले पनि बाराबारको अवस्था छ भन्ने पनि हामीले कुराकानी गरेको, संवाद गरेको कतिपय सांसदले सुनाउनु भएको छ। तपाईँले फेरि असाध्यै राम्रो छ भन्नुभयो।
16: उम्मेदवारी दिँदै गर्दाखेरि हामी नागरिकको प्रतिनिधि पात्र मात्रै हो, हाम्रा निजी भुतेरे एजेण्डा केही पनि हुँदैन, सबै राज्यको र नागरिकै हुन्छ। त्यसैले गर्दाखेरि नागरिकको सवाललाई उठाउँदै गर्दाखेरि हामी बीचमा मतभेद हुन के जरुरी छ? बेटर कसले गर्ने हो भन्ने कुरामा मात्रै नभयो, त्यसैले गर्दाखेरि कहिलेकाहीँ प्रस्तुति गर्दै गर्दाखेरि बेटर म गर्छु भन्ने त अभियसली मान्छेले गर्छ होला, हामीले गर्नुपर्छ होला, तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन, चिन्तनले नै फरक बनाउँछ होला, मलाई त सुमधुरै हुन्छ जस्तो लाग्छ।
20: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरूद्धमा आन्दोलन गर्ने तयारी गरेका छन्। जेएमजी आन्दोलनपछि समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी छ। राष्ट्रपतिले आजबाट स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गरेको छ। सर्वोच्चमा सिफारिस चार न्यायाधीश विरूद्ध कार्तिक 9 उजुरी दिन मिल्ने भएको छ। 5,00,000 मेट्रिक टन क्षमताको हरियो ग्रीन यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान समेत गरिएको छ। शासनका नाउँमा व्यवसायलाई दुःख दिने गरेको उद्योगीहरूले गुनासो गरेका छन्। नेपाल विद्युतपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मसौदा सार्वजनिक गरेको छ। पोखरानको राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण हुने उडान अवरोध घटाउन आवश्यक प्रणाली जडान गर्ने पनि बताइएको छ। जलवायु असरका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउन संसदीय समितिले आग्रह समेत गरेको छ। र विश्व एसियाली खेलकुदमा काश्य विजेता कराटेका तेन्जिङ शेर्पाद्वारा सरकारले दिएको पुरस्कार रकम प्रति असन्तुष्ट समेत व्यक्त गर्नुभएको छ। र संवाद श्रृंखला हिलो सांसद अन्तर्गत विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हिलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। हस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 30 बिहान 6:00 साझा खबरमा फेरि भेटौँला।

0: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो एपीएम
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
2: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ दाँतको सेन्सिटिभिटीलाई व्यवस्था नगर्नुहोस् म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो
0: एसएमपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98-550-60-359 र 98-550-67-359 दशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष रामबहादुर भण्डारी प्रधानाध्यापक दुर्गा प्रसाद सापकोटा जानकी मावी भरतपुर 27 मेघौली नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा समस्त ग्राहक महानुभावहरू शुभेच्छुक देश तथा विदेशमा छरिएर रहनुभएका नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: मोडल फोटो एवं भिडियोग्राफी भरतपुर महानगरपालिका 19 शारदा नगर टाउन चितवन मोबाइल 98-550-82-997 98-550-102-997
0: नेपालीहरूको महान चाड विजय दशमी शुभ दीपावली र छठ पर्व 2079 शुभ उपलक्ष्यमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरू शुभ चिन्तकहरू आफन्त इष्टमित्र लगायत देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ आधुनिक तथा आकर्षक डिजाइनका गरगहना बनाइन्छ। न्यू बिन्दवासिनी सुन चाँदी पसल भरतपुर 18 चनौली बजार चितवन प्रोप्राइटर विष्णु रसाइली मोबाइल 98-460-35-545 98-550-51-439
6: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण श्रोताबिन्द विज्ञापनदाता शुभेच्छुक शेयर सदस्य लगायत देश विदेशमा छरिएर रहनुभएको सम्पूर्णलाई सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: भर्खरै शुभकामना दिँदै हुनुहुन्थ्यो रेडियो साहिनोका व्यवस्थापक विश्वनिधि अर्याल। दशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: सही दिशा कुमारी कलेज भरतपुर महानगरपालिका 19 बखानपुर शारदानगर चितवन फोन 056-595-0131 मोबाइल 98-550-53-281 98-491-24-782
0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा समस्त ग्राहक महानुभावहरू शुभेच्छुक देश तथा विदेशमा छरिएर रहनुभएका नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: सनराइज कपी उद्योग नारायणगढ चितवन प्रोप्राइटर रामकृष्ण ढकाल मोबाइल 98-550-5772
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल नरेश ढकाल एवं उषा बोर्डिङ स्कूल परिवार। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रधानाध्यापक चित्र बहादुर अधिकारी एवं शारदा माध्यमिक विद्यालय परिवार। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल भगवती अर्याल पाण्डे एवं न्यू चित्रवन इङ्लिश बोर्डिङ स्कूल परिवार। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल कृतिनिधि अर्याल एवं मिलन इङ्लिस बोर्डिङ स्कूल परिवार। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल विष्णुहरि अधिकारी एवं जेनिट इङ्लिस बोर्डिङ स्कूल परिवार। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल भानुभक्त अर्याल एवं जनप्रिय पब्लिक स्कूल परिवार। नेप नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्ण अभिभावक जीवहरू, शिक्षक कर्मचारी जीवहरू, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रधानाध्यापक कृष्णहरि अधिकारी एवं भुञ्जनगर माध्यमिक विद्यालय।

नमस्कार, यो रेडियो नेपालको अब राजेश गतेबाट समाचार सुन्नुहोस्। COVID-19 अर्थात कोरोना भाइरसबाट यति बेला विश्वमै आक्रान्त गरिरहेको छ। प्रदेश सबैका लाखौं दोकानहरू हर प्रक्रिया छन् भने कोविडमा रहेका लाखौं श्रमिकहरूको रोजगारी पनि गुमेको छ। उसित कोविड-19 अर्थात कोरोना भाइरसको यो महामारीले अझ कति पीड़ा

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन फोन 0656-93-495।
3: बडा दशैं शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ओडावासी जनप्रतिनिधि सदस्यज्यूहरू कर्मचारी साझेदार संघ संस्था शुभ चिन्तक लगायत देश तथा विदेशमा छरिएर रहनु भएको सम्पूर्ण नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: राम गोदा वडा अध्यक्ष भरतपुर महानगरपालिका वडा नम्बर 24 परिवार।
1: शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष राम बहादुर भण्डारी प्रधानाध्यापक दुर्गा प्रसाद सापकोटा जानकी मावी भरतपुर 27 मेघौली। बडा दशैं शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ओडावासी जनप्रतिनिधि सदस्यज्यूहरू कर्मचारी साझेदार संघ संस्था शुभ चिन्तक लगायत देश तथा विदेशमा छरिएर रहनु भएको सम्पूर्ण नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अमृत राज हमाल वडा अध्यक्ष एवं भरतपुर महानगरपालिका 16 परिवार।
3: नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा समस्त ग्राहक महानुभावहरू शुभेच्छुक देश तथा विदेशमा छरिएर रहनुभएका नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: मोबाइल फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका 19 शारदा नगर टाउन चितवन मोबाइल 98550-82997 98550-10997।
3: नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा समस्त ग्राहक महानुभावहरू शुभेच्छुक देश तथा विदेशमा छरिएर रहनुभएका नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस चनौली बजार चितवन प्रोप्राइटर कृष्ण न्यौपाने मोबाइल 98452-04-986।
3: बडा दशैं शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ओडावासी जनप्रतिनिधि सदस्यज्यूहरू कर्मचारी साझेदार संघ संस्था शुभ चिन्तक लगायत देश तथा विदेशमा छरिएर रहनु भएको सम्पूर्ण नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: अमृत हमाल वडा अध्यक्ष भरतपुर महानगरपालिका वडा नम्बर 16 परिवार।
8: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो पार्नु 89.8 MHz।
9: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बिबिसी नेपाली सेवाको समाचार।

0: प्रवक्ता डिमिट्री पेस्कोभले युक्रेन र जेलेन्स्की शान्तिको प्रयासमा अघि बढ़न वा अमेरिकाको शान्ति प्रयासमा सक्रिय हुन अनिच्छुक रहेको आरोप लगाएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन्, यदि युक्रेनीहरूले रूसका तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने रणनीति लियो भने त्यो साँच्चीकै उल्लेख्य हुनेछ। त्यसले तेल निर्यात गर्ने रूसको क्षमतामा क्षति पुर्याउनेछ। तेल रूसका लागि ठूलो आमदानीको स्रोत हो। युक्रेनीहरूले युद्धमा स्रोत जुटाउने रूसको प्रयासमा बाधा पुर्याउन खोज्नेछन्। ऊर्जा केन्द्रहरूमा हमला मार्फत रूस युक्रेनी नागरिकको जाडोसँग जुझ्ने क्षमतामा नै प्रहार गर्न चाहन्छ, बीबीसी संवाददाताको भनाई। युक्रेनी अधिकारीहरूले ड्रोनलाई निर्देशित गर्न र आकाशलाई सुरक्षित पार्न सेनाले प्रयोग गर्ने स्टार सिल्ड भू उपग्रह प्रणाली पुनः संचालनमा आएको र त्यसले काम गरिरहेको बताएका छन्। कियोले सो सैन्य प्रणालीको व्यवस्थापन गर्दै आएको अमेरिकी सरकारले त्यससँगको सम्पर्कलाई सीमित तुल्याउदिएको र युक्रेनी युद्ध मिशनहरूमा अवरोध तुल्याएको आरोप लगाएको थियो। युक्रेनी सेनाले सामान्य अवस्थामा रूसी हवाई हमलाबारे चेतावनी दिने अमेरिकी प्रणाली दुई रात निष्क्रिय बनेको पनि जनाएको। खाड़ी देशहरू र युरोपियन युनियन बीच अर्को हप्ता साउदी अरबमा हुने शिखर सम्मेलन स्थगित गरिएको छ। इरानको समर्थन पाएका हुथीहरूले यातायात हब र तेल प्रशोधन केन्द्रहरूमा आक्रमणहरू चर्काउँदा साउदी अरबको सुरक्षा अवस्था झनझन तनावपूर्ण बन्दै गएको छ। यमन स्थित साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताले हुथीहरूले रियाद स्थित विमानस्थलमा 20 आक्रमण गरेको बताएका छन्। तनावका कारण फुटबल र टेनिसका कैयौं चर्चित म्याचहरू रद्द गरिएका छन्। र पाकिस्तानमा एउटा विद्यालयको छानो खस्दा कम्तीमा 32 विद्यार्थी र एकजना शिक्षकको ज्यान गएको छ। पेशावर स्थित अस्पतालका एकजना प्रवक्ताले अन्य 20 घाइते भएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: सरकारले राजमार्ग केन्द्रित भएर खाना खाने होटलहरूमा हालै बढ़ाएको अनुगमनका क्रममा करिब 12 स्वच्छताको न्यूनतम मापदण्ड समेत पूरा भएको नपाइएको एक अधिकारीले बताएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैंमा देशभित्रका विभिन्न गन्तव्यमा मानिसहरूको आउजाउ निकै बढ़ेका बेला बढ़ाएको अनुगमनका क्रममा त्यस्तो अवस्था पाएको जनाएको हो। घटस्थापनाका काठमाण्डुबाट मात्रै करिब 3,00,000 बाहिरिएको प्रहरीले जनाएको छ। विभागले स्वच्छताको वर्गीकरण गर्ने क्रममा समेत निकै कम मात्र अति उत्तम र उत्तम जस्ता माथिल्ला श्रेणी पाएको बताएको छ। पछिल्लो अनुगमनबारे विभागका महानिदेशक संजीव कुमार कर्णले बीबीसीसँग भने,
2: होटलहरूलाई खाद्य स्वच्छताको आधारमा वर्गीकरण गर्ने भन्ने हाम्रो निर्देशिका छ। एउटा त्यो स्तरीकरण गर्ने, तिनीहरूलाई स्टिकर प्रदान गर्ने भन्ने कार्यक्रम रहेको छ।
1: स्टिकरका वर्गीकरणले अब के जनाउँछ, के बुझ्ने त्यो स्टिकर पाएको होटललाई?
2: स्वच्छताका 50 इन्डिकेटरहरू त्यहाँ रहेको छ। प्रत्येक इन्डिकेटरलाई 2 अङ्क दिने भन्ने छ। त्यो भनेको टोटल 100 हुन्छ। 90 बढी भयो भने अति उत्तम स्तरको ए ग्रेडको ग्रिन स्टिकर विथ 3 स्टार दिने गर्छौ हामी। 80-90 अङ्क प्राप्त गर्यो भने बी ग्रेडको ग्रिन स्टिकर विथ 2 स्टार भन्छौ, त्यो भनेको उत्तम स्तरको भयो। 65-80 प्राप्त गरेका व्यवसायीहरूलाई सी ग्रेडको दिन्छौ, त्यो भनेको ग्रिन स्टिकर विथ 1 स्टार भन्छौ, सन्तोषजनक स्तर भन्छौ। र अर्को डी ग्रेड भन्छौ, त्यो भनेको सामान्य स्तर, जम्मा 50-65 अङ्क प्राप्त गर्यो भने डी ग्रेडको दिन्छौ, त्यो पहिलो स्टिकर दिन्छौ। 50 अङ्क प्राप्त गर्नेलाई कुनै पनि स्टिकर दिँदैनौ, उनीहरूलाई हामी सुझाव दिन्छौ, तपाईँका यी कुराहरू पूरा गर्नुहोस् भन्छौ। रातो स्टिकर हुनुपर्ने हो, तर रातो स्टिकर अहिले दिँदैनौ हामी, किनभने देशभरि यो हामी सञ्चालन गर्न सकेका छैनौ। अहिले राजमार्गका मुख्य व्यापारिक केन्द्रमा सञ्चालन गरेकोले अहिले त्यसरी गरेको छ। अर्को चरणमा हामी चाहिँ रातो स्टिकर दिने पनि छ, फेल गर्ने छ।
1: वर्गीकरणको रूपमा हेर्दाखेरि तपाईँहरूले आज गरेका र पछिल्ला केही खातामा गरेका हेर्दाखेरि पनि जुन सी र डी पाउने सामान्य र सन्तोषजनक पाउने मात्रै धेरै देखिए, अति उत्तम उत्तम पाउने पनि एउटा दुईटा मात्रै देखिए, भनेपछि एउटा राजमार्ग आसपासमा खाना खाने ठाउँहरू त त्यति भर पर्दा छैनन् भन्ने पो देखायो नि त।
2: 50 फेलै भन्दैनौ हामी, त्यहाँको उपभोग योग्य छ नै भन्छौ, त्योभन्दा कम भयो भने उनीहरूलाई तिनीहरूलाई सुधार गरेर कम्तीमा पनि 50 अङ्क ल्याउने योग्य बनाऊ भनेर अहिले सुझाव दिन्छौँ हामी। र केही समयपछि यो देशभरिका सबै होटलले अनिवार्य रूपले स्ट्यान्डर्डाइज गराएर त्यो स्टिकर कुनै न कुनै स्टिकर भएको मात्र हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेछौँ।
1: भनेपछि तपाईँहरूले चाहिँ आफू धेरै निर्णायकको रूपमा कर्मचारीले भन्दा पनि उपभोक्ता स्वयं सचेत भएर स्टिकर हेरेर होटेलहरू छान्नु पर्यो भन्ने तपाईँहरूको खास अहिले तत्काललाई त्यो देखियो भन्नु भन्नुभएको।
2: अहिलेलाई हामीले उपभोक्ताले त्यो स्टिकर जहाँ जहाँ छ यो चारवटै स्टिकरमा कुनै स्टिकर छ भने त्यहाँ चाहिँ प्रयोग गर्नुहोस् त्यहाँ उपभोग गर्नुहोस् खानुहोस् भन्ने एउटा त्यो किसिमले अगाडि बढेको
1: छ। जसबाट राजमार्ग छेउछाउका जुन होटेलहरूमा जहाँ विकल्प उपभोक्तासँग कम हुन्छ जुन सवारी धनीहरूले आफै लैजान्छन् अब आजकै तपाईँहरूको अनुगमनकर्ताहरूले हेर्दाखेरि पनि यहाँ सरसफाइको कमी बासी खाना झिँगा बन्केका भन्ने जस्ता कुराहरू आइरहेको छ। एउटा दीर्घकालीन रूपमा समाधान गर्नलाई अरू के सोचिया छ यो स्टिकर बाहेक?
2: हामीले टोलीदेखि सबै राजमार्गहरूमा खटाएका छौँ। दादिङ चितवन यो रामनगर यो लाइनमा भएका होटलहरूलाई विभागकै टोली खटाएर पनि गरिएको छ। हामीले 71 जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 41 स्टिकर पाए, बाँकीले पाएका छैनन्। त्यो भनेको अलिकति उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ। अहिले उपभोक्ता अलिक सजग हुनु पर्यो।
1: चाडपर्वका बेला मात्रै अलिकति अनुगमन तातिने, अरू बेला चाहिँ नहुने देखिन्छ भन्ने गुनासो हुने गर्छ नि।
2: अहिले अलिकति भिड बढी हुने र थगिहालौँ न त यही अवसर छोप्ने व्यवसायीहरूले अवसर छोप्न खोज्छन्। त्यसलाई निरुत्साहित गर्नलाई हामीले गरेछौँ र यो निरन्तर हुन्छ। यो कहीँ फट्याङ गरेको देखियो भने खाद्य स्वच्छता गुणस्तर हुन्छ, उपभोक्ता संरक्षण ऐन छ, अनुमानहरू पनि छ, मापदण्ड कतिपय कुराहरू नगरेकाको सन्दर्भमा 50,000 जरिवाना गर्ने व्यवस्था छ भने खाद्य पदार्थ न्यून गुणस्तर हो भने 6 महिनादेखि 3 वर्षसम्म सजाय गर्न सक्ने व्यवस्था गरेको छ भने दूषित नै हो खाद्य वस्तु भने 5 वर्षसम्म सजाय र 5,00,000 जरिमाना गर्न सक्ने व्यवस्था छ। होटल व्यवसायहरू बन्द गर्ने, उत्पादन रोका राख्ने ती सबै कुराहरू छ।
1: उनी थिए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिदेशक सन्दीप कुमार कर्ण। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भेटेको सुतिसुई नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लागि जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको संजाल इकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। भदौ 10 गतिको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीमा जुम्लाका 63 मानिसहरू सम्पर्क विहीन रहेको विवरण छ। त्यसैले दशैंको माहौल भए पनि रसुवा नुवाकोटको त्यस विपत्तिले त्यहाँभन्दा परेको पश्चिम नेपालका गाउँमा समेत बेचैनी छ भन्छन्। त्यहाँ शोकमा रहेको एउटा गाउँ पुगेकी हाम्रै साथी कृष्णमाया उपाध्याय।
3: पातेवासी गाउँपालिकाका 49 युवाहरू रसुवाको 216 नम्बर ड्यामको सुरुमा काम गरिरहेको अवस्थामा गत भदौ 10 गते बाढ़ीले बेपत्ता बनाएपछि गाउँ नै शोकमा डुबेको छ। लामरी गाउँका मात्रै 15 युवा बाढ़ीमा बेपत्ता भए। आफ्ना 2 छोरा बाढ़ीमा गुमाएकी लामरी गाउँकी चन्द्र रूपा बुढा
4: छोरा खाएको पिएको दाजु पनि कहिले फोन गर्दा कि फोन गर्दा कि कहिले आउँछन् कि आउँछ त हुन्छ त नदेख कुरो सुरु गएर पिए त हामीले अब राम्रो हामी टेकी सुरु भयो दक्षिणी परमा कोही अकक्ष छन्।
3: रसियामा कामको सिलसिलामा गएका लामरी गाउँकै डम्बर भण्डारी र अनिल भण्डारी दुवै बाबु छोरा बाढ़ीमा बेपत्ता भए। डम्बर भण्डारीकी छोरी रिता भण्डारी
5: डम्बरले गयो त्यसरी हरायो टनल खल्यो भन्ने आस्थ्यो अब त के गरेर नगरौँ कि आशै छैन अब त्यहाँदेखि फर्केर आउनु हुन्छ जस्तो लाग्छ।
3: छोरा बाढ़ीमा बेपत्ता भएपछि घरमा अहिले सन्नाटा छाएको बताउँछन् दलबहादुर बुढा।
6: एउटा छोरो त्यो तिमी भुल्यो जुनसम्म नै आस्थ्यो छ आँखा नदिनसम्म त आशै छ देखि जिरो जिरो भएको ल्याएको छ अहिले दिदीले गरिदिएको ल्याएर अब त्यो गयो।
3: धन कमाउनुको लागि गएको छोरा बाढ़ीमा बेपत्ता भएपछि अहिले पनि कतैबाट फर्केर आउँछ कि भन्ने आशा नमरेको बताउँछ लामरी गाउँकी 70 वर्षीय लाउरी बुढा।
7: बाबा
4: त्यही पिछे लाग्यो गयो अङ्कल गएनन् बाटो मिल्नु लाग्दो छचुर बाटो बाँछन् कि भुत्ता भुल्यो त केले पढाउन केले लेखाउन
3: कतिपयको विवाह दर्ता नभएको हुनाले छोराछोरीको जन्म दर्ता समय नहुँदा राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्न कठिन भइरहेको छ। जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाश प्रसाई
7: कतिपय नाबालक अवस्थामा विवाह गरेका श्रीमान चाहिँ अहिलेको दुर्घटना परेर सम्पर्क विहीन हुनु भएको नजिकको भएको होला श्रीमती हुन सक्छ तर श्रीमतीको विवाह दर्ता बन्दैन यो अवस्थामा के कसरी चाहिँ उहाँहरूले रकम प्राप्त गर्नुहुन्छ त भन्ने कुरा मैले गृह मन्त्रालयमा समन्वय गरि पनि सकेको छु।
3: धन कमाएर परिवारका आवश्यकता पूरा गर्नको लागि रसुवामा गएका जुम्लाको पातरासी गाउँपालिकाका 49 गुठीचोर गाउँपालिकाका 9 चन्द्रनाथ नगरपालिकाका 4 र सिजा गाउँपालिकाका 1 गरेर जुम्लाका 63 मानिसहरू रसुवाको बारीमा बेपत्ता भएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, पातरासी 4, लाम्री, जुम्ला।
1: अब एउटा अन्तर्राष्ट्रिय विषय, रूसले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा युक्रेनले आक्रमण गरेको बताएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको अनुरोधमा स्थगन गरिएका त्यस्ता हमलाहरू पुनः शुरू गरिएको बताएको केही घण्टामै उक्त हमला भएको हो। रूसले ऊर्जा युद्ध विराम उल्लंघन गरेको जवाफमा त्यस्तो हमला गरिएको किएवको भनाइ छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फरिमरदा हलबाट। युक्रेनका राष्ट्रपतिले आफूले 3 दिनसम्म हमला रोक्दा रूसले युक्रेनको ऊर्जा पूर्वाधारहरूमाथि आक्रमणहरू गरिरहेको बताएका थिए। अब त्यो सकियो उनले द फाइनेन्सियल टाइम्ससँग भने। जेलेन्स्कीले किएवलाई आक्रमणहरू पूर्ण रूपमा अन्त्य गर्न दवाब दिनका लागि रूसी हमलाबारेका गुप्तचर सूचना आदान प्रदानबाट अमेरिका पछि हटेको पनि बताए। त्यसअघि रूसबाट डिजेल खरिद गर्ने साझेदारी अमेरिकाले गरेको थियो। जेलेन्स्कीले युक्रेनी सेनाले प्रयोग गरेका स्टार लिङ्क भू उपग्रह प्रणालीलाई पनि योजनाबद्ध रूपमा सीमित तुल्याइएको बताए। क्रेमलिनले मस्को दक्षिणमा रहेको एउटा रिफाइनरीमा किएवले बिहिबार सबेरै ठूलो स्तरको हमलाको प्रयास गरेको बताएको छ। रूसी रक्षा मन्त्रालयका अनुसार 4 क्षेप्यास्त्र र दर्जनौ ड्रोनहरूलाई निस्तेज बनाइएको थियो र त्यसक्रममा खसेका अवशेषहरूले रियाजान स्थित एउटा केन्द्रमा आगलागी गराएको थियो। जेलेन्स्कीले चाहिँ हालैका दिनमा दर्जनौ युक्रेन शहरमा रूसी हमला भएको उल्लेख गरेका छन्।
8: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साझा पखर सकिन्छ। अब एकैछिनमा घोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुन्छ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
9: BBC World Service.com

0: all programmes on this channel at present. Details of all our services are at bbcworldservice.com.
1: समय सूच अहिले रातिको 9 बजे 8:09 PM
2: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो.
3: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ. दाँतको सेन्सिटिभिटीलाई व्यवस्था नगर्नुहोस्. म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो.
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्.
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै. सम्पर्क नम्बर 056-90-959 98-550-60-359 र 98-550-67-359.
5: विजयादशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ. अध्यक्ष राम बहादुर भण्डारी प्रधान अध्यापक दुर्गा प्रसाद सापकोटा जानकी मावी भरतपुर 27 मेघौली. नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा समस्त ग्राहक महानुभावहरू सधैँ देश तथा विदेशमा छरिएर रहनुभएका नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं.
6: मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका 19 शारदा नगर टाउन चितवन. मोबाइल 98-550-82-997 98-550-10-997.

0: सामेल एउटा संस्थाका उत्तम निरौलाले प्रभावितहरूका निम्ति विशेष स्वास्थ्य शिविर सञ्चालन गरेको साथी निरञ्जन राजवंशीलाई बताएका छन्।
1: रसुवाको धादिङबाट भोटे कोसेको बाढीका कारणले विस्थापित भएर काठमाडौँमा आउनुभएका मान्छेहरू जो हुन्छ उहाँहरूलाई एक ठाउँमा बोलाएर उहाँहरूको स्वास्थ्य अवस्था कस्तो छ भनेर चेक गर्दैछौँ। अब त्यो सबै यसको मान्छे हुनुहुन्छ, केटाकेटी पनि हुनुहुन्छ, वयस्क पनि हुनुहुन्छ र ज्येष्ठ नागरिक पनि हुनुहुन्छ। अनि यो चेकअप गरिसकेपछि चाहिँ उहाँहरूलाई चाहिने इन्डिभिजुअल हेल्थ सपोर्ट हाम्रो के हुन्छ हामी एसेसमेन्ट गर्छौँ, त्यसपछि प्रोभाइड गर्छौँ लङ रनमा। सँगसँगै उहाँहरूसँग हाम्रो चिनजान पनि हुन्छ। जस्तै अहिले के परिवारको मान्छेहरू आउनुभयो, आफ्नो श्रीमान बेच्नुभयो, श्रीमती चाहिँ बच्न सफल हुनुभयो, केही महिनाका बच्चा छन्, केही वर्षका बच्चा छन्, त्यो बच्चा बच्चीलाई हामीले कहीँ पढाउन सक्छौँ कि होइन, आमाहरूलाई हामीहरूले के सिपलाई तालिम दिन सक्छौँ कि, अथवा कहीँ कोठामा बस्नुहुन्छ भने सामान्य भाडा सपोर्ट अथवा खाद्यान्न सहयोग गर्न सक्छौँ कि भन्ने पनि छलफल गर्छौँ।
2: अहिले चाहिँ तपाईँले यो बालाजुमा हरेक हप्ता हेल्थ क्याम्प राखिरहनु भएको छ र त्यही हेल्थ क्याम्प मार्फत अरू पीड़ितहरूको विषयमा जानकारी पनि लिइरहनु भएको छ, डाटा पनि कलेक्सन गराउनु भएको छ होइन। भनेपछि यहाँ आउन चाहनेहरू र कतिजनासम्मलाई चाहिँ तपाईँले यो जुन तपाईँहरूको योजना छ त्यसमा चाहिँ समेट्न सक्नुहुन्छ?
1: लगभग 2000-3000 मान्छेलाई सेवा दिन सक्छौँ र स्वास्थ्यका हिसाबले त हामी अहिले पनि यो बाढी आउनु अगाडि नै पनि लगभग वर्षमा 40,000 मान्छे मेरो पुगेर आउँथ्यौँ होइन, विभिन्न ठाउँमा क्याम्प गर्दा त्यो हामी अझै बढाउन सक्छौँ।
0: उनीहरूले विस्थापित बाढी प्रभावितहरूको निम्ति नियमित स्वास्थ्य शिविर सञ्चालन गरेका उत्तम निरौला साथी निरञ्जन राजवंशीसँग कुरा गर्दै
3: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ रेडियो नेपाल तथा 50 बढ़ी सामुदायिक रेडियो स्टेशनहरू मार्फत हप्तामा 5 दिन सोमबारदेखि शुक्रबारसम्म ठिक यसै बेला सुन्न सक्नुहुन्छ। साथै यी जीवन उपयोगी सामग्रीहरू तपाईँ बीबीसी नेपाली सेवाको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
0: अब प्रस्तुत छ बालबालिकाका निम्ति शिक्षामूलक सामग्री बीबीसी 10 को पाठशाला।
4: नमस्कार, बीबीसी 10 को पाठशालामा म दिवाकर प्याकुरेल तपाईलाई स्वागत गर्छु। यो श्रृंखलामा तपाई गणित विषयका पाठहरूबाट केही आधारभूत कुरा सिक्न सक्नुहुन्छ, तपाईले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ। आज हामी अनुपात र समानुपात अर्थात रेशियो एण्ड प्रपोर्सन बारे सिकौं है त। बुद्धि भोलि काठमाडौँबाट आफ्नो गाउँ टिमुरे जाँदैछन्, यसबारे उनी उत्साहित छन्, उनी सकेसम्म छिट्टै घर पुग्न चाहन्छन्। त्यसका निम्ति उनले झन्नै 150 किलोमिटर यात्रा गर्नुपर्छ। ड्राइभरले भने अनुसार 1 घण्टामा 30 किलोमिटर जति पर पुगिन्छ। अब उनको गाउँ पुग्न कति समय लाग्छ होला? यो प्रश्नलाई फेरि ध्यान दिउँ है त। बुद्धिको घरसम्म जान 150 किलोमिटर यात्रा गर्नुपर्छ, 1 घण्टामा झन्नै 30 किलोमिटर जति यात्रा गरिन्छ भने उनलाई घर पुग्न कति समय लाग्छ होला? अब गणितको विधि प्रयोग गरेर दूरी र समयको हिसाब कसरी गरिन्छ हेरौँ है त। खाना पकाउने बेला आमा भन्नुहुन्छ 4 जनाका लागि 2 भाँडा चामल भइपुग्छ, तर जब पाहुना आएका दिन 12 जनासम्मका लागि खाना पकाउनु पर्छ त्यस बेला मलाई 6 भाँडा चामल चाहिन्छ। अब त्यसलाई भिन्न वा फ्याक्सनका रूपमा लेखौं। 4 जनाका लागि 2 भाँडा 4/2 अर्थात 4^2, 12 जनाका लागि 6 भाँडा 12/6 अर्थात 12^6। दुवै भिन्नलाई भाग गर्दै सानो बनाउँदा दुवै भिन्न बराबर हुन्छन् अर्थात 2/1 2^8। यी दुई अनुपात तथा रेसियोहरू बराबर छन्। यसरी दुई अनुपातहरू बराबर भएको अवस्थालाई समानुपात वा प्रोपोर्सन भनिन्छ। यदि कुनै अनुपात 1/B = C/D अर्थात A/B = C/D छ भने त्यसलाई हामी समानुपात भन्छौ। पहिलो अनुपातको अंश वा न्युमरेटर र दोस्रो अनुपातको हर वा डिनोमिनेटरलाई हामी छेउका पदहरू वा एक्सट्रिम भन्छौ। यहाँ पहिलो अनुपातको अंश वा न्युमरेटर ए र दोस्रो अनुपातको हर वा डिनोमिनेटर बीलाई हामी छेउका पदहरू वा एक्सट्रिम भन्छौ। अनि पहिलो अनुपातको हर वा डिनोमिनेटर बी र दोस्रो अनुपातको अंश वा न्युमरेटर सीलाई हामी बीचका पदहरू वा मीन भन्छौ। समानुपातिकमा एक्सट्रिमहरूको गुणनफल A×D र मीनहरूको गुणनफल B×C बराबर हुनै पर्छ।
5: यो नियमलाई सम्झनुहोस्। यही नियमको प्रयोग गरेर हामीले समानुपातमा थाहा नभएको मान पत्ता लगाउन सक्छौं। यस सम्बन्धी समस्यालाई अझ स्पष्टसँग समाधान गर्न हामीले समानुपातका प्रकारहरू बारे पनि थाहा पाउनुपर्छ। समानुपात दुई प्रकारका हुन्छन्। पहिलो प्रत्यक्ष समानुपात, डाइरेक्ट प्रोपोर्सन। दोस्रो विपरीत वा अप्रत्यक्ष समानुपात, इनवर्स अर इनडाइरेक्ट प्रोपोर्सन। समानुपातमा कुनै परिमाणको मान बढ्दा वा घट्दा अर्को परिमाणमा पनि सोही अनुसार परिवर्तन हुन्छ भने त्यसलाई प्रत्यक्ष समानुपात, डाइरेक्ट प्रोपोर्सन भनिन्छ। उदाहरणका लागि अघिन भात पकाउनका लागि चाहिने चामलको हिसाब सम्झनुहोस्। मान्छेको संख्या बढ्दा चामलको परिमाण पनि बढ्नुपर्छ, तर कहिलेकाहीँ यस्तो हिसाब उल्टो हुन्छ। एउटा परिमाण बढ्दा अर्को घट्छ वा एउटा घट्दा अर्को बढ्छ। यसलाई विपरीत समानुपात, इनवर्स प्रोपोर्सन भनिन्छ। यसबारे बुझ्न सुनको एउटा भवन बनाउने कामको उदाहरण हेरौं। जति धेरै कामदार भए त्यो भवन बनाउन त्यति कम समय लाग्छ, अनि जति कम कामदार भए त्यति नै बढी समय लाग्छ। यदि 20 जना कामदारले 15 दिनमा एउटा भवन बनाउन सक्छन् भने त्यसलाई 10 दिनमै सक्न कति कामदार चाहिएलान्? यो विपरीत समानुपात हो, यसकारण हामी दोस्रो अनुपातलाई चाहिँ उल्टो बनाएर लेख्छौं। अनि थाहा भएका दुईटा मानलाई छड्के गुणन अर्थात क्रस मल्टिप्लिकेशन गरेर आएको गुणनफललाई तेस्रो मानले भाग गर्छौं, र त्यो भागफल चाहिँ चौथो अर्थात थाहा नभएको र हामीले थाहा पाउनु पर्ने मान हुन्छ। अर्थात अब हामीले यहाँ 20 र 15लाई गुणन गर्नुपर्छ अनि 10ले भाग गर्नुपर्छ। उत्तर 30 आउँछ। अर्थात 30 जना कामदार भयो भने त्यो भवन 10 दिनमै बनाइसकिन्छ। अब हामी अघिल्लो प्रश्नमा फर्क्यौं। यदि चालकले 1 घण्टामा 30 किलोमिटरको दरले गाडी घुमाउँछन् भने 150 किलोमिटर यात्रा गर्न कति समय लाग्छ सोचौं। यसमा हामी क्रस मल्टिप्लिकेशन अर्थात छड्के गुणन गरेर 150लाई 1ले गुणन गरौं अनि 30ले भाग गरौं अर्थात 5 घण्टा लाग्ने रहेछ। हामीले यो भागमा अनुपात र समानुपात अनि समानुपातका प्रकार बारे सिक्यौं। यसबारे अभ्यास गर्न म तपाईँलाई एउटा प्रश्न सोध्छु र त्यसको उत्तर एकछिनमा भन्छु, तपाईँ आफ्नो उत्तर जाँच्नुहोस् है त। मानौ तपाईँका घरमा एउटा कार्यक्रमका लागि 40 जना पाहुना आएका छन्। हरेक 4 जनालाई 1 भाँडो चामल चाहिन्छ भने तपाईँले जम्मा कति भाँडा चामल पकाउनुपर्छ? हो, तपाईँले ठिक भन्नुभयो, यसको उत्तर 10 भाँडा हो। हस् त, अहिलेलाई यति नै। सिकेका कुराहरूको अभ्यास चाहिँ गर्दै गर्नुहोला।
6: आजका लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रम बारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौं। नमस्कार।

0: दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
1: स्क्रब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास लिन गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
2: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
3: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लवली कम्प्युटर भरतपुर 20 तनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.lovely2@gmail.com
2: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आईटी सोल्युसन।
4: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
5: आमा मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक।

0: बयासी साल असोज 30 गते शुक्रबार आश्विन शुक्ल षष्ठी बडादशैको छैटौं दिन 16 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit.
3: सुकुम्बासीलाई जग्गा दिन सहज बनाइदै चाडपर्वको मुखमा महँगीको मार, गगनको अग्नि परीक्षा शुरू, सांसद सुनारमाथि छानबिन थालियो, दशैंलाई चुनावी अभियान बनाउँदै दलहरू हरित यूरिया मल कारखाना स्थापनाको तयारी लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण पोस्टमा छापिएको दूध बेचेकै आमदानी 3 करोड़ शीर्षकको शुभ समाचार।
0: सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर 4 र 5 का कृषकहरूले दूध बेचेरै वार्षिक 3 करोड़ भन्दा बढ़ी आमदानी गरेका छन्। हामीले गाउँघरमै बसेर गाई भैंसीको दूध उत्पादन गरी आमदानी गर्दै आएका छौं। कृषक कमल प्रसाद तिमिर सेनाले भने उत्पादन भएको दूध गाउँमै रहेको बिन्ज्याल साना किसान कृषि सहकारी संस्थामा बेच्ने गरेका छौं। तिमिर सेनाले यो वर्ष 10,878 लिटर दूध बेचेर 7,28,000 रकम आमदानी गरेका छन्। उनी बलेफी गाउँपालिकाकै सबैभन्दा बढ़ी दूध बेच्ने किसानका रूपमा सम्मानित समेत भएका छन्। बिन्ज्याल साना किसान कृषि सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभामा तिमिल सेनालाई सहकारीले पालिकाभरकै सबैभन्दा बढ़ी दूध बेच्ने किसानका रूपमा सम्मान गरेको हो। सो अवसरमा गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले तिमिल सेनासहित बढ़ी दूध उत्पादन गरी बेच्ने 14 किसानलाई सम्मान गरेका थिए। कृषकले एक वर्षमा 3,32,00,000 रूपियाँको दूध बिक्री गरेको सहकारीको व्यवस्थापक द्वारिका नेपालले जानकारी दिएका छन्। सहकारीले एक वर्षमा 6,81,00,000 रूपियाँ भन्दा बढ़ीको आर्थिक कारोबार गरेको छ। उनले भने जसमध्ये 3,32,00,000 रूपियाँको दूध बिक्री भएको छ। सहकारीका अध्यक्ष खिका प्रसाद नेपालले दूध उत्पादन तथा बिक्री, सदस्यको बचत वृद्धि, किसानलाई प्रोत्साहन र संस्थाको आर्थिक सबलीकरणलाई सहकारीले प्राथमिकतामा राखेको जानकारी समेत दिएका छन्।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबा

0: नेपालदेखि मेरी गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी
1: कति खानु, त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
2: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
1: हामीले राजा च्याउ त्यसै भनेको हो र।
3: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड
1: शीर्षकको शुभ समाचार।
2: सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर 4 र 5 का कृषकहरूले दूध बेचेरै वार्षिक 3 करोड़ भन्दा बढ़ी आमदानी गरेका छन्। हामीले गाउँघरमै बसेर गाई भैंसीको दूध उत्पादन गरी आमदानी गर्दै आएका छौं। कृषक कमल प्रसाद तिमेन सेनाले भने उत्पादन भएको दूध गाउँमै रहेको बिन्ज्याल साना किसान कृषि सहकारी संस्थामा बेच्ने गरेका छौं। तिमेन सेनाले यो वर्ष 10,878 लिटर दूध बेचेर 7,28,000 रकम आमदानी गरेका छन्। उनी बलेफी गाउँपालिकाकै सबैभन्दा बढ़ी दूध बेच्ने किसानका रूपमा सम्मानित समेत भएका छन्। बिन्ज्याल साना किसान कृषि सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभामा तिमिल सेनालाई सहकारीले पालिकाभरकै सबैभन्दा बढ़ी दूध बेच्ने किसानका रूपमा सम्मान गरेको हो। सो अवसरमा गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले तिमिल सेना सहित बढ़ी दूध उत्पादन गरी बेच्ने 14 किसानलाई सम्मान गरेका थिए। कृषकले एक वर्षमा 3,32,00,000 रूपियाँको दूध बिक्री गरेको सहकारीको व्यवस्थापक द्वारिका नेपालले जानकारी दिएका छन्। सहकारीले एक वर्षमा 6,81,00,000 रूपियाँ भन्दा बढ़ीको आर्थिक कारोबार गरेको छ। उनले भने जसमध्ये 3,32,00,000 रूपियाँको दूध बिक्री भएको छ। सहकारीका अध्यक्ष खिका प्रसाद नेपालले दूध उत्पादन तथा बिक्री सदस्यको बचत वृद्धि किसानलाई प्रोत्साहन र संस्थाको आर्थिक सबलीकरणलाई सहकारीले प्राथमिकतामा राखेको जानकारी समेत दिएका छन्।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि

0: ठी माघ 28 अगावैदेखि श्रेष्ठामा मात्र वन उल्लेख भएका धरातलमा बस्तिरहेका जग्गालाई एकपटक पुनः नक्साङ्कन गरी सरकारको नाममा ल्याइनेछ।
1: आजको अन्नपूर्ण पोष दैनिकमा गगनको अग्नि परीक्षा भाषणबाट परिणामतिर विद्रोहबाट जिम्मेवारीतिर शीर्षकमा मुख्य खबर छापिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासका लागि एउटा महत्वपूर्ण घटना बनेको छ। महाधिवेशन केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया होइन, यो विगतको समीक्षा वर्तमानको आत्ममूल्याङ्कन र भविष्यको राजनैतिक दिशा निर्देश तय गर्ने अवसर पनि बनेको छ। यस महाधिवेशनबाट गगन थापा लगायतका पुराना अनुभवी तथा नयाँ अनुहारहरू नेतृत्वमा चयन हुनुले पार्टीभित्र अनुभव हस्तान्तरण र परिवर्तनको अपेक्षालाई एकै ठाउँ उभ्याएको छ। तर लोकतन्त्रमा नेतृत्व चयन हुनु आफैमा उपलब्धिको अन्तिम बिन्दु भने होइन, त्यो त जिम्मेवारीको शुरूआत हो। अब नेपाली कांग्रेस सामु सबैभन्दा महत्वपूर्ण प्रश्न छ, नयाँ नेतृत्वले कार्यकर्ताको उत्साहलाई संगठनात्मक शक्तिमा, परिवर्तनको नारालाई व्यवहारमा र जनताको अपेक्षालाई परिणाममा कसरी रूपान्तरण गर्न सक्ला। राजनीतिमा अधुहार बदलिनु र राजनैतिक संस्कार बदलिनु फरक कुरा हुन्। नयाँ नेतृत्व प्रतिको आशा तब मात्र समर्थक हुन्छ तब त्यसले निर्णय प्रक्रियामा पारदर्शिता, संगठनमा न्याय, जिम्मेवारीमा उत्तरदायित्व र राजनैतिक व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित गर्न सक्दछ। गगन थापाका लागि अहिलेको नेतृत्व अवसर मात्र होइन, आफ्नो राजनैतिक दृष्टिकोण, संगठन क्षमता र कार्यशैलीलाई व्यवहारबाट प्रमाणित गर्ने ठूलो चुनौती पनि हो। नेतृत्वले आफूलाई भाषणबाट होइन, निर्णयबाट, आश्वासनबाट होइन, परिणामबाट र लोकप्रिय नाराबाट होइन, संस्थागत सुधारबाट प्रमाणित गर्नुपर्दछ। राजनैतिक परिवर्तनको कुरा गर्नु सहज हुन्छ, तर स्थापित संरचना, स्वार्थ र कार्यशैलीलाई सुधार गर्नु धेरै कठिन हुन्छ। त्यसैले नयाँ नेतृत्वको वास्तविक परीक्षा पार्टीभित्रबाट शुरू हुन्छ। राजनीतिमा अवसर सधैँ आउँदैनन्, अवसर प्राप्त भएपछि त्यसलाई जिम्मेवारीमा र जिम्मेवारीलाई परिणाममा बदल्न सक्नु नै नेतृत्वको असली परीक्षा हो। कांग्रेसका लागि अहिलेको प्रश्न केवल कसले नेतृत्व गर्यो भन्ने होइन, त्यो नेतृत्वले पार्टीलाई कस्तो बनाउँछ, जनतासँग कस्तो सम्बन्ध स्थापित गर्छ र लोकतन्त्र प्रति कस्तो व्यवहार देखाउँछ भन्ने हो। गगन थापाका लागि अब सबैभन्दा महत्वपूर्ण काम आफ्नो आलोचनाको इतिहास होइन, आफ्नो कार्य सम्पादनको इतिहास निर्माण गर्नु हो। कांग्रेसका लागि सबैभन्दा ठूलो उपलब्धि नेतृत्व परिवर्तन मात्र होइन, राजनैतिक सरकारको परिवर्तन पनि हुन सक्छ। नेपाली कांग्रेसको भविष्य केवल पार्टीको आन्तरिक विषय होइन, देशको लोकतान्त्रिक प्रणालीमा उसको भूमिका, संसदीय अभ्यास प्रतिको प्रतिबद्धता र सार्वजनिक नीतिमाथिको प्रभावले राष्ट्रिय राजनीतिलाई पनि असर पार्दछ। त्यसैले नयाँ नेतृत्वले पार्टीको शक्ति विस्तारलाई केवल चुनावी गणितमा सीमित गर्नु हुँदैन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन, जवाफदेही शासन, सामाजिक न्याय, आर्थिक अवसर र सामाजिक सेवाको गुणस्तर जस्ता विषयमा स्पष्ट दृष्टिकोण आवश्यक छ। इतिहासको विरासत र वर्तमानको परीक्षामा गगन शीर्षकमा आजको अन्नपूर्ण पोस्ट दैनिकमा मुख्य समाचार छापिएको छ।
0: स्थानीय तहको निर्वाचनमा पहिलो पटक भाग लिने तयारीमा रहेको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले दशैं विदालाई चुनावी अभियानका रूपमा उपयोग गर्ने भएको छ। सरकारले आगामी स्थानीय तहको निर्वाचन फागुनमै गर्ने तयारी गरिरहेका बेला रासोपाले दशैंलाई चुनाव केन्द्रित गतिविधिको महत्वपूर्ण अवसर बनाएको हो। चाडपर्वका बेला शहरबाट गाउँ फर्किने नागरिकसँग भेटघाट र सम्वाद गर्ने अवसरलाई दलहरूले राजनीतिक गतिविधिका लागि उपयोग गर्न खोजेका छन्। नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले अनौपचारिक रूपमा नागरिकसँग सम्वाद गर्ने तयारी गरेका छन् भने रासोपाले केन्द्रीय समितिबाटै निर्णय गरेर अभियान अगाडि बढ़ाएको छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसको 15 महाधिवेशनपछि आएको नयाँ नेतृत्वले आगामी कार्यक्रम तय गर्नेछ। कंग्रेसले दशैंलाई चुनावी अभियानका रूपमा उपयोग गर्ने औपचारिक निर्णय भने गरेको छैन, तर गाउँ पुगेका नेता कार्यकर्ताले वड़ा, पालिका र जिल्ला स्तरमा शुभकामना आदान प्रदान मार्फत राजनीतिक गतिविधि बढ़ाउने तयारी गरेका छन्। कंग्रेसले यस वर्ष पनि कोजागत पूर्णिमामा चियापान कार्यक्रम गर्ने जनाएको छ। नेकपा एमाले पनि नेता कार्यकर्तालाई गाउँ पुगेर नागरिकसँग सम्वाद गर्न अनौपचारिक निर्देशन नै दिएको छ। पार्टी सचिव महेश बस्नेतले दशैंका बेला सरकारका गतिविधि, महँगी, भ्रष्टाचार र अनियमितताबारे नागरिकलाई जानकारी गराइने बताए। दशैंलाई चुनावी अभियान बनाउँदै दलहरू शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारमाथिको छानबिन बिहिबारदेखि शुरू भएको छ। छानबिनलाई अझ प्रभावकारी बनाउन पार्टीद्वारा गठित केन्द्रीय अनुशासन आयोगले छुट्टै छानबिन समिति गठन गरेको छ। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउँदै ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएपछि छानबिनका लागि राजसपाले अनुशासन आयोगलाई निर्देशन दिएको थियो। आयोगले छानबिनलाई अझ प्रभावकारी बनाउने भन्दै छुट्टै समिति गठन गरेको हो। अनुशासन आयोगका उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईको संयोजकतामा छ सदस्यीय छानबिन समिति गरिएको हो। समितिका सदस्य रविन्द्र कार्की, सुशीला श्रृंखला, उपेन्द्र नन्दन तिमिलसिन्हा, सन्तोष आचार्य र सन्तोष विशुङ्के रहेका छनृ।